0: Wait just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
5: हाम्रा सेवाहरू:
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
5: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
5: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
5: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
5: ट्रफी,
4: मायाको चिनो,
5: मेडल,
4: फ्रेम,
5: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
5: जर्सी प्रिन्ट,
4: कस्टमाइज कप प्रिन्ट,
5: मेटल फोटो प्रिन्ट,
4: प्रोप्राइटर
5: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
5: कन्ट्याक्ट नम्बर 9841924274।
4: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनौ।
6: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
4: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
7: Listening to Hillam FM 89.6 MHz. 89.6 MHz.

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
1: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान सुरु नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangha Suburi Nagarpalika 5, Sindhu Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Suburi Nagarpalika 5, Sindhu Paso.
1: ओइनी के पार ओइ मित्र ये दुम्सले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849-13-27
7: एवा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
8: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
7: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
9: बा
10: हजुर बुहारी
9: ग्रिल मेसिन फर्निचरका मेसिन ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
10: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9943-40-667 र 9818-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
11: एलएमबी एफएम 89.6

0: वन्दना तामाङ। मेरो डान्स हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट सेयर गरिदिनु होला। फेरि मेरो डान्स हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई।
1: Wait just a minute, we won't return back.
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचोक गोडे नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेती गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।

0: இளம்பு பிரேக் டைம்.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: Wait just a minute. We will return back. Return back.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Uniku Hutong and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatu Gadi Nagarpalika 5 Sindhupalcho. Our services. Deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Shagatu Gadi Nagarpalika 5 Sindhupalcho. Email hotelaruniku@gmail.com. Contact 011-620-326-960-982293. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Shagatu Gadi Nagarpalika 5 Sindhupalcho.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, का जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि, ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफएम 89.6 मेगाहर्ज।

0: Colombo Break Time.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9141-567-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: मित्र यदुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
1: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 13 27।
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
7: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
6: मायाको चिनो,
7: मेडल,
6: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
6: कस्टमाइज कप प्रिन्ट,
7: मेटल फोटो प्रिन्ट,
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
7: कन्ट्याक्ट नम्बर 9841924274।
8: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सिन्धुपाल्चोक सहित एघार जिल्लामा आज भारी वर्षाको बाढ़ीको जोखिम। राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनबाट पारित भई चार विधेयक प्रमाणीकरण। बन्द रहेको हेटौडा कपड़ा उद्योग तीन दशकपछि पुनः संचालनको तयारी। कर्णाली नदीमा बेपत्ता मध्ये थप दुईजनाको शव फेला, दुईजना अझै पनि बेपत्ता। गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार खर्च सरकारले उपलब्ध गराउने, भारत लैजाने तयारी। युक्रेनी आक्रमणले रूसलाई ठूलो झड्का, इन्धन संकट गरी गहिरिने आशंका। र फिफा विश्वकप 2026 अन्तर्गत फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा प्रवेश। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। आज देशका एघार जिल्लामा बाढ़ीको जोखिम हुने सम्भावना रहेको जानकारी बाढ़ी पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। बाढ़ी महाशाखाको अनुसार आज सिन्धुपाल्चोक सहित एघार जिल्लाका खोला तथा नदीमा बाढ़ी आउने सम्भावना देखिएको छ। बाढ़ी महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ कि आज इलाम, झापा, सोलखुम्बु, धनकोटा, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम सम्भावना रहेको बताएको हो। दोलखाको जिरी नगरपालिकाका दुई सहकारी खारिज भएका छन्। जिरी नगरपालिका सात स्थित कलंग जैविक कृषि सहकारी र वड़ा नम्बर छ स्थित पातले साना किसान कृषि सहकारी संस्था खारिज भएको हो। ती सहकारी संस्थाहरूले अब आफ्नो कारोबार केही नभएको भन्दै खारिजीको निवेदन दिएकाले खारिज प्रक्रिया अगाडि बढ़ाएको नगरपालिकाले जनाएको छ। नगरपालिकाकी उपप्रमुख प्रशासकीय अधिकृत राम कुमारी खत्रीद्वारा जारी सूचनामा ती सहकारी संस्थासँग लेनदेन वा कारोबार भएमा यही असार मसान्तभित्र जिरी नगरपालिकाको सहकारी शाखामा सम्पर्क गर्न आग्रह समेत गरिएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयले बिहिबार जारी गरिएको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम निम्न विधेयक प्रमाणीकरण गरिएको हो। प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद, दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ निवारण, तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 रहेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साख्यद्वारा जारी विज्ञप्तिमा उक्त विधेयकहरू असार 15 गते प्रमाणीकरण गरिएको उल्लेख गरिएको छ। करिब तीन दशकदेखि

नगरपालिका आठका तुलराम सुविदी र उनका साहेदार भाई सह चालक रामु सुविदी सहित अन्यको अवस्था भने अझै पनि अज्ञात छ। बेपत्ता दुवै दाजुभाइको काका दिल्ली सुविदीको अनुसार घरको मुख्य सहारा नै नदीमा डुबेकाले परिवार र आफन्त छर छिमेक यति बेला गहिरो शोकमा डुबेको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको K/02001K1055 नम्बरको फोर्स गाडी सड़कबाट करिब 400 मिटर तल कर्णाली नदीमा गत बिहिबार खसेको थियो। सशस्त्र प्रहरी बलको गोताखोर टोली सहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी खोप बेपत्ताको खोजी कार्य अझै जारी राखिएको बताएका छन्। मुगोको सुरु गाउँपालिका एकका 25 वर्ष गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले उनको अवस्था अस्थिर रहेको र जुनसुकै बेला थप जटिल हुन सकिने जानकारी दिएको छ। अनुहारमा आगो लागेर श्वास प्रश्वासमा समेत असर पुगेका नेपालीको शरीरको करिब 55% भाग जलेको छ। हाल उनी वीर अस्पतालको वर्ण आईसीयूमा भेन्टिलेटरमा सहायतामा उपचार रहेको छ। डाक्टर पीयूष हालले नेतृत्वमा 25-21 सदस्यीय विशेषज्ञ सहकर्मीको स्वास्थ्यकर्मीको टोली उनको उपचारमा खटिएको अस्पतालले जनाएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई थप तीव्र गतिमा अगाडि बढ़ाउन गृहमन्त्री सुजन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू हिजो वीर अस्पतालमा पुगेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अगाडि बढ़ाएको छ। 25 वर्षीय नेपालीले हिजो राहदानी विभागमा अगाडि आफ्नो बाइकमा व्हीलचेक लगाएको भन्दै पेट्रोल खनाएर आफूलाई जलाएका थिए। फिलम्बु खबरमा अब विदेशको खबर। युक्रेनी सेनाले रूसको नियन्त्रणमा रहेको क्रिमिया आसपासका क्षेत्रमा आक्रमणलाई तीव्रता पारेको छ। क्रिमियालाई रूससँग जोड्ने स्थलगत मार्गहरूमा निरन्तर आक्रमण गरेपछि युक्रेनले अब रूसको समुद्री आपूर्ति मार्ग सप्लाई रूटलाई समेत निशाना बनाउन थालेको छ। युक्रेनको ड्रोन फोर्सका कमाण्डर रुबर्ड बोबादीको अनुसार पछिल्लो 4 दिनमा मात्रै आजोब सागरमा कम्तीमा 25 जहाजहरूलाई निशाना बनाएको छ, जसमा भीषण आगलागी समेत भएको छ। आजोब सागर कोर्च जलसन्धि मार्फत ब्ल्याक सी कालो सागरको सँग जोड़िएको छ। छोटो अवधिमा भएको यो ठूलो क्षतिको रूसको नौसेनी क्षमताका निकै ठूलो झट्का मानिएको बीबीसीले जनाएको छ। यसका साथै आक्रमणहरूको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको इन्धन आपूर्ति सुचारू राख्ने दावीमाथि समेत गम्भीर धक्का पुर्याउन सकिने अनुमान गरिएको छ। यी जलयात्रा आक्रमणहरूलाई युक्रेनले लजिस्टिक लकडाउन अभियानको नयाँ चरणको रूपमा हेरिएको छ। यस अभियानको मुख्य उद्देश्य रूसको कब्जामा रहेको क्रिमियासँग जोड़िएका आपूर्ति र यातायात मार्गहरूलाई आपूर्ति पूर्ण रूपमा अवरूद्ध पार्नु हो। युक्रेनी सेनाले अहिलेसम्म कुल 36 जहाजलाई निशाना बनाइसकेको दावी गरेको छ। यी मध्ये अधिकांश जहाजहरू व्यावसायिक तेल ट्याङ्करहरू रहेका छन् र त्यसै गरी यद्यपि क्षतिग्रस्त भएका जहाजहरूको सठिक संख्या भने अझै पनि पूर्ण रूपमा स्पष्ट भइसकेको छैन। खेलम्बो खबरमा अब खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज शुक्रबार बिहान भएको खेलमा मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गर्दै फ्रान्स सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टुडियोमा भएको खेलमा फ्रान्सले जितका लागि कप्तान किलियन एम्बापे र उस्मा डेम्बेलेले 1-1 गोल गरेको छ। पहिलो हाफमा एम्बापेले पेनाल्टी मिस गरे। दुवैतर्फबाट पहिलो हाफमा गोल गर्न सकेन। दोस्रो हाफमा फ्रान्सका लागि एम्बापे र डेम्बेले 1-1 गोल गरेका छन्। यो जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। यो हारसँगै अन्तर्राष्ट्रिय फुटबलमा मोरक्को लगातार 34 खेलको पराजित यात्रामा पनि टुंगिएको छ। आजको गोल रहित फ्रान्सेली कप्तान एम्बापे जारी विश्वकपमा गरेको गोलको संख्या 8 पुगेको छ। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको बराबर गोल गरिएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। सिन्धुपाल्चोक सहित 11 जिल्लामा आज भारी वर्षाको सम्भावना। राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनबाट पारित भई 4 विधेयक प्रमाणीकरण। बन्द भएको हेटौडा कपड़ा उद्योगको 3 दशकपछि पुनः सञ्चालनको तयारी। कर्णाली नदीमा बेपत्ता मध्ये थप 2 जनाको शव फेला। 2 जना अझै पनि बेपत्ता। गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार खर्च सरकारले उपलब्ध गराउने। भारतमा लैजाने तयारी। युक्रेनी आक्रमणले रूसलाई ठूलो झड्का। इन्धन संकट गहिरिने आशंका।
फिफा विश्वकप 2026 अन्तर्गत फ्रान्स लगातार तेस्रो पटक विश्व

0: कपको सेमी फाइनलमा प्रवेश। मध्याह बाह्र बजेको समाचार सकियो। हरको समाचारको साथमा दिउँसो तीन बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार। के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

0: हेलो नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक विवादन टक्राउन चाहे कार्यक्रम टक टू हेलम्बु लिएर आज पनि तपाईँहरूको माझमा उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न वित्तीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मलाई प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ। अनि साथमा सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम टक टू हेलम्बु सुन्दै हुनुहुन्छ। विशेष गरी यो प्रोग्राममा यति बेला चौताराबाट सुन्दै हुनुहुन्छ भने यो प्रोग्रामलाई काठमाडौँ, नुवाकोट, धादिङ र सोवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट पनि हाम्रो रेडियोलाई सुनिराख्नु भएको छ रेडियोको फ्रिक्वेन्सीबाट। र यो सँगसँगै हामीलाई देश विदेशका विभिन्न अन्य प्रदेशहरूबाट पनि तपाईँहरूले अनलाइनका वेबसाइटहरूबाट देशका विभिन्न स्थानबाट एकैसाथ सामाजिक सञ्जालबाट पनि सुन्न सक्नुहुनेछ। फेसबुक पेजबाट लाइभ अनि सँगसँगै तपाईँहरूले हामीलाई मोबाइलको गुगल क्रोमबाट पनि यो प्रोग्राम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक सातको छ दिन आउने गर्दछ र यो प्रोग्राम तपाईँहरूले आइतबार बाहेक अन्य दिनहरूमा चाहिँ दिउँसोको एक बजेबाट दुई बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ। कार्यक्रम टक टू हेलम्बुमा विशेष गरी हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउने, रमाउने अनि रमाइलो गर्ने गर्छौं। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीतहरू आफ्नो रोजाइमा पार्न चाहनुहुन्छ, गीत रोज्न चाहनुहुन्छ, साथीहरूलाई गीतहरू सुनाउन चाहनुहुन्छ भने तपाईँहरूले यो प्रोग्राममा कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँहरूले विशेष गरी नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, तामाङ गीत, जुनसुकै विधाका गीतहरू तपाईँले रोजाइमा पार्न सक्नुहुनेछ। आफूलाई मनपर्ने गीतहरू समय सन्दर्भ अनुसार मिलाएर गीतहरू सुन्न पाउनुहुनेछ अनि सुनेर साथ पनि दिन सक्नुहुनेछ। यो प्रोग्राममा तपाईँले साथीहरूलाई पनि सम्झिन सक्नुहुनेछ। त्यसैको सन्दर्भमा आज पनि हामी तपाईँहरूसँग मिठो कुराकानी गर्नेछौं। तपाईँहरूले रोजाइमा पार्नुभएका गीतहरू बजाउने रमाउनेछौ। यो दिउँसोको समय पनि छ, धेरैजना श्रोता साथीहरू एकदमै आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ, मेलापातिर एकदमै व्यापक रूपमा बिजी हुनुहुन्छ, कोदो रोपाई धान रोपाईको कामहरू एकदम चलिरहेको छ र पनि पानी चाहिँ अब परेको छैन, तर पनि आफ्नो कामलाई मजाले निरन्तरता भने दिइराख्नु भएको छ। धेरैजना श्रोता साथीहरू अब कामतिर बिजी व्यस्तता हुनुहुन्छ, सो बिजी व्यस्तताको बावजुदमा पनि यो समयलाई हामीलाई समय जुटाएर धेरैजना श्रोता साथीहरूले प्रोग्राम सुनिराख्नु भएको छ। हामीले एकदमै आशा र अपेक्षा गरिएको छ यो प्रोग्राममा तपाईँहरूले आज पनि गीत रोज्न पाउनुहुनेछ। यदि तपाईँहरू कार्यक्रममा गीत रोज्न चाहनुहुन्छ भने हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ गीत रोज्नको लागि 9862555 को माध्यमले तपाईँहरूले हाम्रो यो व्यवसायमा कार्यक्रममा कल गर्दै गीत रोजाइमा पार्न सक्नुहुनेछ। गीत रोज्नका लागि 9862555 को माध्यमले कार्यक्रममा गीत रोज्नका लागि तपाईँहरू आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्नका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।
1: हेर्नुहोस् है दाजु, भोलि बिहानसम्म त

हजुर, हामीले एकदमै निकै नै मिठो गीत कार्यक्रमको शुरूआतमा हाम्रै रोजायनमा रहेको गीत राखिसकेका छौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। अब भने तपाईँहरू कार्यक्रममा कल गर्दै जोडिन सक्नुहुनेछ। तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरिएको छ 9860552525 को माध्यम हुँदै तपाईँहरूले गीत रोजायनमा पार्न सक्नुहुनेछ। अनि फेसबुक पेजबाट पनि हामीलाई धेरैजना श्रोता साथीहरूले हेरिराख्नु भएको छ, कमेन्टहरू पनि गर्दै गर्नुहोला है। तपाईँहरूको कमेन्ट अनि हामी कलहरू पनि लिनेछौ। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्कार हजुर, साथी हुनुहुन्छ है। सो उहाँको यति बेला हामीले कल लिने तर्खरमा नै छौँ र कोही साथी हुनुहुन्छ, सो साथीहरूको फोन कल लिने हामीले जमर्क गरिएको छ। को बोल्दै हुनुहुन्छ कहाँबाट? हजुर नमस्ते। हजुर साथीको आवाज हामीले सुन्न सकिरहेको छैन है। सो फेरि पनि कल लगाउँदै आउनु होला। र तपाईँहरूले कल गर्नु हुँदैछ भने नेटवर्क हुने ठाउँबाट कल गर्नुभयो भने त्यो धेरै राम्रो हुनेछ। 9860552525 को माध्यमबाट कार्यक्रममा कल गर्दै जोडिनु होला भन्न चाहन्छु। हामी तपाईँहरूको फोन कल लिने अनि तपाईँहरूको रोजाइमा रहेका गीतहरू पनि हामी राख्नेछौ। 9860552525 को माध्यमबाट तपाईँहरूले कार्यक्रममा कल गर्नुहुँदै कार्यक्रममा जोडिन सक्नुहुनेछ। अनि तपाईँले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, जुनसुकै विधाको गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ अनि साथीहरूलाई पनि सम्झिन सक्नुहुनेछ। साथी भाइ, इष्टमित्र, साथी सबैजनामा तपाईँले सम्झिन पनि सक्नुहुनेछ। तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरिएको छ। सो नम्बर हुँदै तपाईँहरू कार्यक्रममा कल गर्नुहोला, हामी तपाईँहरूको फोन कल लिने अनि तपाईँहरूसँगै भलाकुसारी गर्ने चाहिँ हामीले निधो गरिएको छ। यो दिउँसोको समय पनि हो है, काम गर्दै प्रोग्राम सुन्दै हुनुहुन्छ धेरैजना श्रोताहरू। अब तपाईँहरूको काम सँगसँगै हामी तपाईँहरू सँगसँगै रहनेछौ। अबको एक घण्टा भने हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्ने अनि तपाईँहरूलाई सुनाउने हामीले चाहिँ निदो गरिएको छ। यो विषयमा तपाईँहरूले गीत रोज्न चाहनुहुन्छ भने नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, जुनसुकै विधाको गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने 9860552525 को माध्यम हुँदै कार्यक्रममा कल गर्नुहोला भन्न चाहन्छु। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रे बेथानचोकबाट माया लामा भन्नुभयो। हजुर मायाजी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि? हजुर हामीलाई पनि एकदम ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि आजको दिन कस्तो हुँदैछ तपाईँको? हजुर पानी पर्ला जस्तो मौसम छ है।

ओके ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हजुर, प्रशान्त तामाङको आवाजमा रहेको असारे गीत है। ओके हुन्छ, हामी गीत राख्नेछौँ। अनि गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ नि? ओके बाई बाई, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा, मायाजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै असारे भएको गीत रोज्नु भएको छ, प्रशान्त तामाङको आवाजमा रहेको गीत रोजाइमा पार्नु भएको छ। यदि तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 098-60-52-55-25 माध्यमदेखि कार्यक्रममा कल गर्दै जोडिँदै गर्नुहोला। अहिलेको लागि भने हामी एकदम मिठो रमाइलो गीत राख्छौँ, गीतपछि आउनेछौँ तपाईँहरू हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, हामीले एकदमै निकै नै मिठो गीत कार्यक्रमको बीचमा राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू पनि यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने 9860525525 को माध्यमदेखि कार्यक्रममा जोडिनुहोला। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर, कृष्ण पोखरेल सिन्धुपाल्चोकको कुन ठाउँदेखि हुनुहुन्छ? हजुर भदौरेबाट है। हजुर, अनि कृष्णजी के गर्दै हुनुहुन्छ यति बेला? हजुर बसी बसाई गर्दै हुनुहुन्छ, अनि सन्चै हुनुहुन्छ नि? हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि भदौरेतिर आज भोलि के कामहरू चलिरहेको छ? असारको काम सकिए कि छैन नि? हजुर भर्खर चाहिँ सुरु हुन लागेको छ है। हजुर हजुर, ल अनि दिनहरू कसरी बिताइराख्नु भएको छ नि तपाईँले? हजुर घर आइसी काम गर्दै दिनहरू बिताइराख्नु भएको छ है। हजुर, अनि कतिको सुन्ने गर्नु भएको छ प्रोग्रामलाई? हजुर सुन्नुहुन्छ है। ओके, ल एकदमै खुसी लाग्यो आज कार्यक्रममा जोडिनु भएको छ। अनि कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ? हजुर गीतको बोल एकचोटि भन्नुहोस् त। हजुर पापी चुलो भन्नुभयो। ओके ल हामी गीत राख्नेछौँ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर हजुर हजुर, ओके भाइ भाइ साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो कृष्णजी हुनुहुन्थ्यो है, यता भदौरेबाट हुनुहुन्थ्यो। सो उहाँलाई पनि धन्यवाद व्यक्त गर्दछु कार्यक्रममा फोन गर्नुहुँदै बाहिरिसक्नु भएको छ अनि मिठो गीत रोज्नु भएको छ। यदि तपाईँहरू पनि यस्तै यस्तै मिठो गीतहरू रोज्न चाहनुहुन्छ, आफूले मनपर्ने गीतहरू रोज्न चाहनुहुन्छ भने कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 9860525525 को माध्यम हुँदै कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

हजुर, एकदमै मिठो गीत हामीले राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा गीत रोज्नका लागि तपाईँहरूले पनि कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। त्यसको लागि 9860552525 को माध्यमले कार्यक्रममा जोडिदिइ गर्नुहोला। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हेलो नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर हजुर, शुभ नाम एकचोटि दोहोऱ्याइदिनुहोस् न है। हजुर, साथी हुनुहुन्थ्यो, उहाँको आवाज मैले सुन्नै सकेन। सो यति बेला अर्को साथी हुनुहुन्छ। हजुर नमस्ते। हजुर नमस्कार, विजयजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर हजुर, तपाईँको आवाज नै मैले बुझ्न सकेन है। हजुर साथी हुनुहुन्थ्यो, उहाँको आवाज पनि मैले सुन्न सकिरहेको छैन। कुन गीत रोज्न चाहनुहुन्छ विजयजी आज तपाईँ? गीतको बोल एकचोटि बताइदिनुहोस् त। हजुर, सुन कोसी सलल भन्ने बोलको गीत रोज्न चाहनुहुन्छ? ओके, हामी गीत राख्नेछौँ। गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर हजुर, ओके, बाई बाई। साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो। सो उहाँले पनि यो समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। र उहाँले सुनकोशी सलल भन्ने बोलको गीत रोज्नु भएको छ। र यदि तपाईँहरू पनि यस्तै यस्तै मिठो गीतहरू रोज्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै आउँदै गर्नुहोला। र आवाज सुन्नु भएको छैन भने अलिकति राम्रोसँग नेटवर्क हुने ठाउँबाट अलिकति दायाँ बायाँबाट पनि कल लगाउने प्रयास गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको बीचमा साथीले रोजाइमा पार्नु भएको गीत राखिसकेको छ र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू पनि कार्यक्रममा कल गर्दै आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न चाहनुहुन्छ भने यो बसाइमा जोडिन सक्नुहुनेछ। त्यसको लागि चाहिँ हामीले नम्बर खुला गरिएको छ 9860552525 माध्यमदै कार्यक्रममा गीत रोज्नका लागि जोडिनुहोला। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, एकदमै एकदमै त्यही त, यता अघि केही प्राविधिकको समस्या आयो, सो कारणले गर्दा कल खोटिहालेछ कि है। हजुर हजुर एकदमै। अनि यति बेला धरानतिर के गर्दै हुनुहुन्छ तपाईँ? हजुर, भनेपछि आज धरानमा सिम सिम पानी परिरहेको छ है। ओके, ल ठिकै छ, यो समयमा कार्यक्रममा जोड्न पनि सफल हुनुभएको छ। अनि आज कुन गीत रोज्न चाहनुहुन्छ नि? हजुर, यसै रमाइलो आसमान लोप्चान र रचना लुङबाको आवाजमा रहेको गीत है। ओके हुन्छ, हामी गीत राख्नेछौ अनि गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ नि? ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, सो उहाँलाई धन्यवाद भन्न चाहन्छु। किताब सिंह राई हुनुहुन्थ्यो यता धरानबाट, सो उहाँले पनि यसै रमाइलो भन्ने बोलको गीत रोज्नु भएको छ। आसमान लुप्सनको आवाजमा रहेको गीत थियो है। र त्यसै गरी तपाईँहरू पनि आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै आउँदै गर्नुहोला र साथीहरूको कमेन्टहरू पनि हामी केही समयपछि लिनेछौँ। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै निकै नै मिठो गीत हामीले राखिसकेका छौ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, आफूलाई मनपर्ने गीत रोज्ने समय छ। तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी, डिजे जुनसुकै विधाका गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ। हजुर नमस्ते।
1: हेलो दाइ, नमस्ते। नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, मकवानपुर हेटौडाबाट सुजन तामाङ है। हजुर सुजनजी, यो समयमा के गर्दै हुनुहुन्छ तपाईँ? यति बेलाको समयमा मकवानपुरतिर हजुर बसिराख्नु भएको छ। अनि अहिलेको मौसमको अवस्था चाहिँ के छ तपाईँको ठाउँतिर? हजुर हजुर, पानी पर्ला कि जस्तो चाहिँ सोचाइ गर्नु भएको छ है। ओके, ल अनि आज बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ आजको दिनलाई? हजुर हजुर, घर आइसी कामतिर नै व्यस्त रहेर आजको दिन बिताउनुहुन्छ है। ओके हुन्छ, कार्यक्रममा जोडिनु भएको छ। अनि आज कुन गीत रोज्न चाहनुहुन्छ नि? हजुर, अस्ति रुन सिकायो, आज हाँस्न सिकायो भन्नुभयो? हजुर ओके हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत क कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर, ओके बाई बाई। साथी हुनुहुन्थ्यो सुजन तामाङ, हुनुहुन्थ्यो यता मकवानपुरबाट हुनुहुन्थ्यो। सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ, धन्यवाद भन्न चाहन्छु। उहाँले पनि मिठो गीत, पुरानो लोक भाका गीत रोज्नु भएको छ, हामी गीत राख्नेछौँ। यदि तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860525525 को माध्यमले कल गर्दै आउँदै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौ। सो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, आफूलाई मनपर्ने गीत रोज्ने बेला तपाईँहरू पनि हो। कार्यक्रममा गीत रोज्न चाहनुहुन्छ भने 9860525525 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर जर्सिङ पौवाबाट शुभ नाम एकचोटि सुनिता लामा है। अनि सुनिताजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाइदिनुहोस् न, जर्सिङ पौवातिरको नयाँ नौलो खबरहरू के छ, के कस्तो हुँदैछ, आजभोलि के कामहरू चलिरहेको छ गाउँघरतिर? हजुर हजुर, कोदो रोपाईको कामहरू चलिरहेको छ है। ओके ल ठिकै छ। अनि आज बाँकी दिनलाई कसरी बिताउने योजना बनाउनु भएको छ? ल ठिकै छ। अनि कुन गीत रोज्न चाहनुहुन्छ नि आज कार्यक्रममा कल गर्नु भएको छ? हजुर घरमै लम्ची भन्नुभयो। ओके ल हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। ओके बाई बाई। साथी हुनुहुन्थ्यो सुनिता लामा हुनुहुन्थ्यो, घर मेरो लम्ची हेलम्बु सिरैमा भन्ने बोलको गीत रोज्नु भएको छ। हामी गीत राख्नेछौ। यस्तै मिठो गीतहरू रोज्न चाहनुहुन्छ भने तपाईँहरूले पनि कार्यक्रममा कल गर्दै आउन सक्नुहुनेछ। अहिलेको लागि भने यो मिठो गीत सुन्दै

हजुर, हामीले एकदमै निकै नै मिठो गीत राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामी कमेन्टतर्फ लाग्छौँ। कमेन्ट गर्नुभएको छ, नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु तेह्रथुमबाट, सोना कन्दङवा भन्नुभएको छ। र गीत मार्फत साथीहरू सम्झिनु पर्दाखेरि अप्सरा खड्का, सबिना कन्दङवा, सुनिता भण्डारी, अनि अप्सरा अञ्जिता, सम्झना सृजला, कल्पना विनिता, सरिता बिना, रन्जु, सविता, लक्ष्मी, रूपा, मनसुन, उर्मिला, श्रीराज, टीकाराम, हीरा, लीला, क्रिस, समीर, केशव, भरत, देवमान, मनिषा छेत्री, सरस्वती, तुलसा, एलिसा, राधिका, मीना, विनिता, लेखक, बान्तवा, युक्त प्रसाद लगायत सबैजनाको लागि भन्नुभएको छ। धन्यवाद व्यक्त गर्न चाहन्छु सो मिठो कमेन्टको लागि। अनि सबैजनालाई मिस्यु है त भन्नुभएको छ। युङहाङ लवाती कुमारीजी हुनुहुन्छ, धन्यवाद छ उहाँलाई पनि। अनि झोले दाई, म केटीएमबाट दीपिका, म गरेर प्रोग्राम सुन्दैछु नि, सबैजनालाई मिस यु भन्नुभएको छ। दीपिका पूर्व सानीजीले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि नमस्कार हजुर, म पनि चितवनबाट प्रोग्राम सुन्दैछु, सबैजनालाई मिठो सम्झना छ है भन्नुभएको छ। रामजी घिमिरेजीलाई पनि धन्यवाद छ। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, हेलो दादा नमस्ते, म चाहिँ धुलीखेल एक मितिन छापदेखि जित बहादुर स्याङतान हो भन्नुभएको छ। र त्यसै गरी लेख्नु भएको छ, यसो ढल्किँदै हजुरको प्रोग्राम सुन्दैछु, मैले पनि सम्झिनु पर्दा मेरो छोरा राम लक्ष्मणको लागि आज इक्जाम चल्दैछ, छोराहरूको एक्जाम राम्रो गर्दै जानुहोला भन्दै छुटिन्छु भन्नुभएको छ। हाम्रो दीपकजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्टको लागि। अनि मायाजीले पनि नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि। अनि हेलो दाई नमस्ते, म हरपल रोशनी धनकुटाबाट, सबैजनामा मिठो सम्झना छ है भन्नुभएको छ हाम्रो हरपल रोशनी हरपलजीले पनि धन्यवाद। अनि नमस्ते दाई, गुड आफ्टरनुन, म पनि प्रोग्राम सुन्दैछु है भारतबाट, मेरो सबैजनाले सम्झना छ भन्नुभएको छ। सौरभजीले पनि धन्यवाद छ। अनि हेलो हजुर नमस्ते, म सांगीतिक अभिवादन पाँचपुर हिलिहाङ सात घर भई हाल फेरिम चार डब्लु चोकबाट बोल्दैछु, शुक्रराज रसाईले भन्नुभएको छ। अब बज्ने गीत मार्फत साथीहरूलाई सम्झिनु पर्दाखेरि जीवन सहयात्री प्रेमकला आचार्य, डिकेन्द्र, अरूणा गोपाल, मनिषा गगन, सुमी, सन्चमाया, तारा विनिता, राममाया, अनि त्यसै गरी मनमाया, रामकृष्ण, स्वर्णिम, सुप्रिया, कविता, मोना, हरपल, सरस्वता, राज घले, धनु, दियु, अनि हरिमायाको लागि अभागी सृजना, डम्बर तामाङ, योगेन, भीम ढकाल, धर्मराजको लागि, अनि धनकुमार खाती, अनि फूलमाया सेन्चुरी लगायत सबैजनाको लागि हुनुभएको छ। शुक्रराजजीलाई पनि धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, हेलो दर्शन नमस्ते हजुर, म सयपत्री मीडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसे बाङ गाउँपालिकाबाट भन्नुभएको छ। र अब बच्ने गीत मार्फत सम्झिनु पर्दा एमबी विवश लिम्बू, साजन योङहाङ लिम्बू, सुमन गुरूङ, विनोद लजालु पूर्वीली, आकाश राई देवराज, अनि त्यसै गरी राज घले मगर, अनि त्यसै गरी सुनिल लिम्बू भीमसोल्ठी, अनि लिम्बू मोहन, अंगला एन्जिला लिम्बू, प्रेम भण्डारी, अप्सरा दाहाल, अनि त्यसै गरी लगायत सबैजनाको लागि मिठो सम्झना भन्नुभएको छ। पूजा योङहाङजीले पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि लेख्नु भएको छ, नमस्कार हजुर नमस्ते, म सुमन गुरूङ हाल युईबाट, अब बज्ने गीत मार्फत सम्झिनु पर्दा माया राई, मीडिया प्रेमी स्माइल अलिसा राणा, अनि त्यसै गरी लेख्नु भएको छ अभागी कान्छी, सन्ध्या गुरूङ, पूजा योङहाङ, प्रदीप शेर्पा, डोमा शेर्पा, विमला गुरूङ, अभागी सृजना, अनि पायल प्रेमी कुलुङ शेर्पा, अनि रिक्त पूजा शेर्पा, त्यसै गरी बुन विनिताको लागि, दिलो यम्फु, आस्तिका तामाङ, दाई बीर्ख गुरूङको लागि भन्नुभएको छ। सुमनजीले पनि धन्यवाद। अनि मिस यु सबैजनाले भन्नुभएको छ। स्वर्णिम राई, अनि मीडिया प्रेमी निरन मगर हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु काभ्रेबाट भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि अर्को साथीले मेसेज गर्नुभएको छ, हेलो दादा के छ, सन्चै हुनुहुन्छ, म चाहिँ काभ्रेबाट रीता मगर, सपना हो कि सपना बोकी हर आँखा भरि लेख्दैछु भन्नुभएको छ, यो गीत बजाइदिनुहोस् भन्नुभएको छ है। सपना बोकी हर आँखा भरि लेख्दैछु भन्ने बोलको गीत रोज्नु भएको छ। गीत मार्फत तपाईँको लागि, वरदान दिदीको लागि, मेरो घर परिवारको लागि, साथी सबैजनाको लागि, र त्रिसना माझी अलिसा मगरको लागि भन्दैछु टिन्छौ भन्नुभएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँलाई पनि। र अब भने हामी कार्यक्रमबाट बाहिरिनुपर्ने बेला भइसकेको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। अनि फेसबुकको पेजबाट मिठो मिठो कमेन्ट गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद छ। अनि तीनजेलसम्म प्राविधिक कक्षबाट, अनि यो समयमा तपाईँहरूले आफ्नो काम कार्यव्यस्तताका बावजुदले समय जुटाएर प्रोग्राम

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ, सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनौँ विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
3: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
3: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।

0: இளம்பு பிரேக் டைம்.
1: ओइले के पार ओइ मित्र, यो दुम्सोले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849213727।
3: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
0: हाम्रा सेवाहरू
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
3: मायाको चिनो,
0: मेडल,
3: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
3: कस्टमाइज कप प्रिन्ट,
0: मेडल फोटो प्रिन्ट।
3: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
0: कन्ट्याक्ट नम्बर 9841924274।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
0: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
5: को होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Sautara Sangha Suguri Nagarpalika 5, Singapore Soap. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Kautara Shanga, Subhari Nagar Palika 5, Sindhupalso.
6: Ladies and gentlemen, you are listening to Hilumbu FM 89.6 MHz.
7: 89.6 MHz.

0: Wait just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले। मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: लम्बु एफएम 89.6 मेगाहर्ज।

0: 爸的傻。
1: Time check. It's 3 PM.
2: अहिले दिउँसोको 3 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

प्रविधि विरूद्ध कोविडमा 21 असरका लागि तोकियो पीसी। वरिष्ठ नेपाली मृत्यु प्रकरणमा 3 नगर प्रहरी पक्राउ। जर्मनीमा गर्मीका कारण 5,000 भन्दा बढ़ीको मृत्यु। फिफा विश्वकप 2026 अन्तर्गत फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा प्रवेश। विलम्बु खबरको शुरूमा स्थानीय खबर। आज देशका 11 जिल्लामा बाढ़ीको जोखिम हुने सम्भावना रहेको जानकारी बाढ़ी पूर्वानुमान महाशाखाले दिएको छ। बाढ़ी महाशाखाका अनुसार आज सिन्धुपाल्चोक सहित 11 जिल्लाका खोला तथा नदीमा बाढ़ी आउने सम्भावना देखिएको हो। बाढ़ी महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलडुंगा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम सम्भावना रहेको प्राप्त समाचारमा जनाएको छ। गोकर्णेश्वर नगरपालिका 4 माकालबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा 1 पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका 8 माकालबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका स्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र 2 अग्नि नियन्त्रक यन्त्र लोड भएको सवारी साधनको सिलिण्डर विस्फोट भएको थियो। दोलखाको जिरी नगरपालिकाका 2 सहकारी खारेज भएका छन्। जिरी नगरपालिका 7 स्थित कलंग जैविक कृषि सहकारी र ओडा नम्बर 6 स्थित पातले साना किसान कृषि सहकारी संस्था खारेज भएका हुन्। ती सहकारी संस्थाले आफ्नो कारोबार केही नभएको भन्दै खारेजीको निवेदन दिएकाले खारेजी प्रक्रिया अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीद्वारा राजी जारी सूचनामा ती सरकारी सहकारी संस्थागत लेनदेन वा कारोबार भएमा यही असार मसान्तभित्र जिरी नगरपालिकाको सहकारी शाखामा सम्पर्क गर्न समेत भनेको छ। गणेश नेपाली मृत्यु प्रकरणमा संसदमा सरकारको आलोचना र बहस शुरू भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रत्यक्ष प्रतिपक्षीय दलका सांसदले घटनालाई लिएर सरकारप्रति आक्रोश पोखेका छन्। प्रतिपक्षीय दलका सांसदहरूले घटनाको छानबिन गर्न समेत माग गरेका छन्। घटनाको विषयलाई लिएर संसदमै सरकार विरूद्ध नाराबाजी समेत भएको छ। नेकपा एमालेका प्रमुख सचेतक ऐन मरले गणेश नेपालीको मृत्युलाई राज्यले गरेको हिंसाको संज्ञा दिएका छन्। प्रतिनिधि सभाको बैठकमा आज महरले संसदमै सरकार विरूद्ध नाराबाजी समेत गरेका छन्। गृहमन्त्री र सरकारको कार्यशैली प्रति टिप्पणी गर्दै महरले सरकार स्टन्टमा मात्र केन्द्रित भएको बताउनुभयो। मुगुका गणेश नेपालीको मृत्युको घटनालाई लिएर सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको मौनतामाथि पनि प्रश्न गरेका छन्। नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधि सभा सञ्चालन नियमावली विरूद्ध दायर गरेको रिटमा 31 असरका लागि पेशी तोकिएको छ। कांग्रेसले जनप्रतिनिधि र राष्ट्रिय सभाको संसदीय दल मार्फत सर्वोच्च अदालतमा नियमावली विरूद्ध रिट दायर गरेको थियो। 17 जेठमा सत्ता पक्षले बहुमतको बलमा संविधानसँग बाजिने गरी नियमावली पारित गरेको भन्दै बदरको माग गर्दै कांग्रेसको संसदीय दल अदालत गएको छ। सत्ता पक्षले संविधानसँग बाजिने गरी नियमावली पारित गरेको भन्दै कांग्रेसले संवैधानिक छलकपट गरेको ठहर गरेको छ। गणेश नेपाली मृत्यु प्रकरणमा अनुसन्धानका लागि 3 नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एएसपी पवन कुमार भट्टराईले 3 नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपूछ गरिरहेको जानकारी दिनुभएको छ। 2 महिला र 1 पुरूष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। करिब 3 दशकपछि सरकारले हेटौडा कपड़ा उद्योग पुनः सञ्चालनको सुरसार थालेको छ। यसका लागि सम्भावित अध्ययन र तयारीको जिम्मा नेपाली सेनालाई दिएको छ। छिट्टै उद्योग सञ्चालन गर्ने तयारीको काम अघि बढ़ाउन लागिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। उद्योगलाई पुनः सञ्चालनका लागि अध्ययन प्रतिवेदन तयारी र सरसफाई तथा मर्मत सम्बन्धी काम भइरहेको भन्दै सरकारले यसलाई
सय दिने प्रगतिमा राखेको छ। उद्योगमा सरसफाई गर्ने, मेसिनको अवस्था हेर्ने, परीक्षण उत्पादन गर्ने भन्दै नेपाली सेनाबाट बजेट माग भइआएकाले निकासा गरिसकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र प्रसाद चुवेदीले बताउनु भएको छ। अहिले तयारीका लागि 33 लाख रूपियाँ बजेट उपलब्ध गराइएकोले उद्योग संचालनका लागि पूर्व तयारीको काम अघि बढ़ाइएको जनाएको छ। मुगु सेरु गाउँपालिका 1 का 25 वर्षीय गणेश नेपालीको अवस्था हेलम्बु खबरमा अब विदेशको खबर। जर्मनीमा यस वर्ष हालसम्मको अवधिमा गर्मीको लहरसँग सम्बन्धित घटनामा 5,120 जनाको मृत्यु भएको अनुमान गरिएको छ। जर्मनीको सार्वजनिक स्वास्थ्य संस्था रोबर्ट कोख इन्स्टिच्यूटले सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा यस्तो जानकारी दिएको हो। प्रतिवेदन अनुसार अधिकांश मृत्यु जून महिनाको अन्तिम सातातिर भएको थियो। त्यति बेला साप्ताहिक औसत तापक्रम 20 डिग्री सेल्सियस भन्दा निकै माथि पुगेको थियो। मृतक मध्ये करिब 4,270 जना 75 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन्। पुरूषभन्दा महिला बढ़ी रहेको प्रतिवेदनमा उल्लेख छ। अत्याधिक वृद्ध उमेर समूहमा महिलाको संख्या बढ़ी भएकाले समग्रमा मर्नेमा महिलाको संख्या धेरै भएको बताइएको छ। जर्मनीको तथ्याङ्कले युरोपभर फैलिएको भीषण गर्मीको अवस्थालाई थप गम्भीर बनाएको छ। अब खेलकुदको खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज शुक्रबार बिहान सकिएको खेलमा मर्कोकोलाई 2-0 पराजित गर्दै फ्रान्स सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको वोस्टन स्टेडियममा सम्पन्न खेलमा फ्रान्सको जीतको लागि कप्तान केलियन एम्बापे र उस्मान डेम्बेले 1-1 गोल गरेका छन्। पहिलो हाफमा एम्बापेले पेनाल्टी मिस गरेका छन्। दुवैतर्फबाट पहिलो हाफमा गोल हुन सकेन। दोस्रो हाफमा फ्रान्सका लागि एम्बापे र डेम्बेले 1-1 गोल गरेका हुन्। यो जीतसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। यो हारसँग अन्तर्राष्ट्रिय फुटबलमा मर्कोको लगातार 34 खेलको अपराजित यात्रा पनि टुंगिएको छ। आजको गोलसहित फ्रान्सेली कप्तान एम्बापेको जारी विश्वकपमा गरेको गोलको संख्या 8 पुगेको छ। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको बराबर गोल गरेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। आज सिन्धुपाल्चोकसहित 11 जिल्लामा भारी वर्षा, बाढ़ीको जोखिम, गणेश नेपाली मृत्यु प्रकरणमा सरकार विरूद्ध खनिए सांसद संसदमै सरकार विरूद्ध नाराबाजी, प्रतिनिधि सभा नियमावली विरूद्धको रिटमा 31 असरका लागि तोकियो पेशी, गणेश नेपाली मृत्यु प्रकरणमा 3 जना नगर प्रहरी पक्राउ, जर्मनीमा गर्मीका कारण 5,000 भन्दा बढ़ीको मृत्यु र फिफा विश्वकप 2026 अन्तर्गत फ्रान्स लगातार तेस्रो पटक विश्वकप

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु सुरुमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। आज सिन्धुपाल्चोक सहित 11 जिल्लामा भारी वर्षा, बाढ़ीको जोखिम, गणेश नेपाली मृत्यु प्रकरणमा सरकार विरूद्ध खनिए सांसद, संसदमै सरकार विरूद्ध नाराबाजी।

0: छाङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध काट्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फार्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे, बलेफी 7-80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: खालि देखाएको छु अर्कै उसमा राम्रो केटा छ क्या त्यो होला भनेर फेरि भन्छु, फेरि फेरि अर्को एलन भयो भने छ, म त कन्फ्युज भइरहेको क्या।
1: सिंहको रोपाइमा जानुपर्ने ढिला भइसक्यो, रोपारहरू आइसक्यो भन्छन्, लाठे कोही पनि छैन, क्या हो
2: घरको रोपाई आउनुभएको तपाईँ घरभरि सुरु गरिहालौँ ल।

बिहानै म भनेको थिएँ आउनु है चाँडै भनेर, कता हो।

बाह्र बजिसक्यो, बाह्र मेरो कहिले सक्ने त।

0: चल्दै खाएको
1: ला सबैजना पुगिसके
0: हामीलाई
1: कराउने हो कि
0: ल ल ल म मिलेछु क्या।

अहिले भरपुर पनि गराएर बस्छ, माथिलाई पानी दिँदैन, सबै गराएर बस्छ।

0: हामीले
1: भरपुरी पनि गराएको छ, माटोको लागि माटो दिँदैन, सबै गराएर

Time check. It's 4 PM. अहिले अपराह्नको 4 बजेको छ।

होइन सहर खुना खन्द र जतासुकै आइसकेकी छु म कार्यक्रम प्रस्तुता अन्जु अनि प्राविधिक कक्षमा यति बेला हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ कार्यक्रम प्रतिभाको डबरले हरेक दिन यसै प्रहरमा सुन्दै आइराख्नु भइरहेको कार्यक्रम सिन्धुपाल्चोक चौताराबाट हामीलाई यति बेला तपाईँले प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ त्यसै गरेर तपाईँले www.helamba.fm.com.np लगइन गरेर पनि विश्वभर सुनेर साथ दिन सक्नुहुनेछ त्यसै गरी हाम्रो पात्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक पेज पनि हामीलाई पछिल्लो समय तपाईँहरूले सुन्दै आइराख्नु भइरहेको छ सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ कार्यक्रमलाई भनेदेखि पनि यहाँलाई कार्यक्रममा स्वागत छ कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ एकदमै माया गरेर सुनेर हेरेर साथ दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेकी छु मिठा मिठा कमेन्टहरू पनि लेखेर छोड्नुहोला पनि भन्छु अनि त्यसै गरी तपाईँहरूको ठाउँ एरियातिर चाहिँ आज मौसमको अवस्था के छ है मैले सोधेँ यतातिर चाहिँ अलिकति धामाधुममा सिमसिम पानी पर्ने अनि फेरि रहने यस्तै यस्तै भइरहेको छ एकदमै सतर्क भएर बस्नुहोला बर्खायामको समय होइन सो अलिकति 11 जिल्ला चाहिँ एकदमै जोखिमपूर्ण भनेको छ होइन सो समाचारले एकदमै पानी परिरहने होइन त्यसले गर्दाखेरि बाढी आउने सम्भावना हुन सक्छ एकदमै होसियार भएर बस्नुहोला खोलाको छेउछाउमा हुनुहुने साथी मित्रहरूले होइन एकदमै निरन्तर पानी पर्दा पर्दा होइन अलिकति पानीको बहाव बढी हुने हुँदाखेरि अलिक जोखिमयुक्त हुन सक्छ त्यसै भएर अलिकति चनाखो रहनुहोला सतर्क रहनुहोला साथीहरू पनि भन्छु अनि एकदमै सामाजिक सञ्जालहरूमा जोडिएर बस्नुहोला होइन समाचारहरू रेडियोहरू सुन्नुहोला टिभीहरू हेर्नुहोला होइन पनि मैले अनुरोध गर्न चाहे अनि खाजा नास्ता लिनुभयो कि बाँकी नै के छ लिनुभयो भने ठिकै छ लिनु भएको छैन भने पनि लिनुहोला होइन सो हाम्रो त एकदमै भइसक्यो भएर नै तपाईँहरूकोमा आज हामी आइसक्यौँ भनौँ कार्यक्रम प्रतिभाको डबली विशेषतः तपाईँ हाम्रै प्रतिभा राख्ने डबली भएको कारणले चाहिँ यस कार्यक्रममा तपाईँले चाहिँ फोन गरेर प्रतिभा राख्नुपर्ने हुन्छ 97 48 26 65 79 तपाईँका लागि हामीले नम्बर खुला गरेका छौं तपाईँलाई एकदमै कण्ठ भएको नम्बर 97 48 26 65 79 को माध्यम हुँदै तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि कार्यक्रममा आउँदै गर्नुहोला यति बेला हामी एकदमै मिठो गीत राख्छौं कार्यक्रमको शुरूआतमा गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला

0: हजुर, कार्यक्रममा पुनः स्वागत गर्न चाहे राख्यौं एकदमै मिठो यो तामाङ सेलो गीत गीतपछि पुनः स्वागत गर्न चाहन्छु यहाँहरूलाई। अब भने कार्यक्रमको व्यवसायमा हामी तपाईँहरूकै फोन कलहरू लिन्छौं, तपाईँहरूसँग मिठा मिठा रमाइला कुराकानीहरू गर्छौं, भलाखुसारीहरू गर्छौं। आउन सक्नुहुनेछ तपाईँहरू पनि व्यवसायमा आफूभित्र भएका विविध प्रतिभाहरू राख्नको लागि। हामीले नम्बर खुला गरेका छौं 97 48 26 69 79। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत हामीले जोडिएर तपाईँहरू सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भनेदेखि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट लेखेर छोड्नुहोला साथीहरू, कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ होइन, तपाईँहरूको कमेन्टहरू अवश्य लिनेछु। यति बेला भने फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते, नमस्कार। हजुर, लास्ट फ्याफुल्ला हजुर जुन दाउँथ्यो है सो अँधेरी रातैमा होइन, अनि सन्चै हुनुहुन्छ? खाजा खानुभयो त? अनि कहिले आउनुभयो काठमाडौँबाट फेरि? अनि कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ विजयजी, प्रतिभा के राख्नुहुन्छ? हजुर, यता पनि पानी पर्ने रोकिने पानी पर्ने रोकिने यस्तै छ है त? हुन्छ, हामी काउन्ट गर्छौँ अनि राख्नु होला है त।
1: नमस्कार, नमस्ते नमस्ते, रक्षा बोला म विजय जापुदा बस्ती बजे कार्यक्रम सुन्ने हुन्छ, राम्रो कार्यक्रम सुन्ने हुन्छ, राम्रो कार्यक्रम सुन्ने हुन्छ भने काठमाडौँ आएको धारी मकमपुर नालका जिल्लामा सुन्ने हुन्छ, काकाबारी सुन्ने हुन्छ, विभिन्न जिल्लामा सुन्ने हुन्छ भने सुन्ने पाँचवटा उताबाट चाहिँ एकदमै कार्यक्रम भोगिरहेको छ।

0: यति बेला हुनुहुन्थ्यो विजय सापकोटा, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र ठ्याटीमा राखेर छुट्टी सक्नु भएको छ। यसै गरी पालो तपाईँहरूको, तपाईँहरू पनि आउन सक्नुहुनेछ। आफूभित्र भएका विविध ठ्याटीहरू राख्नका लागि हामीले नम्बर खुला गरिसकेका छौं। यसै क्रममा यति बेला कोही मित्र फोनलाइनमा जोडिनु भएको छ, कहाँदेखिको हुनुहुन्छ फोन कल दिइहाल्छु। नमस्कार हजुर,
1: हिमालको चुचुरोमा पाकिस्तानको लडाई जब तिम्रो याद आउँछ छोडी दिन्छुबाट। हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, जब तिम्रो याद आउँछ छोडिदिन्छ पढाइ होइन त होइन? मैले पनि कवितै भन्न लागे हजुर, हजुरले कविता मात्रै भनेर भन्नु पर्दैन हजुर, म बुझिहाल्छु नि त होइन। तीर्थनाजी बोल्दै हुनुहुन्छ? खाजा खानुभयो? एकदमै भइसक्यो मेरो पनि। अनि काभ्रेतिर मौसम के छ? हजुर, यति बेला साथी हुनुहुन्थ्यो, यति बेला फोन चाहिँ डिस्कनेक्ट भइसकिसकेको छ उहाँको होइन। एनिवे, यसै गरी तपाईँहरू जोडिन सक्नुहुनेछ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि। नम्बर खुला छ 97 48 26 65 79 को बाटो हुँदै तपाईँ आफूभित्र भएका प्रतिभा राख्नका लागि आउन सक्नुहुनेछ। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अलि ठुलो आवाजले बोलिदिनुहोस् है त। काभ्रेबाट सुस्मी भन्नुभयो? आज सुस्मीको आवाज चाहिँ धेरै सुनिरहेको, सानो सुनिरहेको छु, किन होला हो र? ओके, खाजा भयो त? एकदम हाम्रो पनि भइसक्यो। कार्यक्रममा फोन गर्नुभएको छ प्रतिभा, के सुनाउनुहुन्छ? हजुर, साथी हुनुहुन्थ्यो, फोन डिस्कनेक्ट भएको छ, साह्रै धेरै सानो सुनिरहेको थिएँ मैले आवाज है। सो अलिकति नेटवर्क आउने ठाउँतिर गएर कल गर्नु होला, कहिले कसो नेटवर्कको प्रब्लमले गर्दा पनि तपाईँहरूको आवाज हामीले सानो सुन्छौँ है। सो यति बेला हामी एकदमै मिठो गीत पस्किन्छौँ, गीतपछि फेरि पनि उपस्थित हुनेछौँ होइन। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, हामीले गीत राख्यौं। यति बेला मलाई केही मेसेजहरू पनि प्राप्त भएका छन्, यहाँहरूको है कमेन्टहरू प्राप्त भएका छन्, कमेन्टहरू लिन्छु भन्दै थिए। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिइहाल्छु। नमस्कार। नमस्ते हजुर। नमस्ते, को बोल्दै हुनुहुन्छ? हजुर, अनि सन्चै हुनुहुन्छ प्रीतिका? हजुर, हामीलाई पनि एकदम ठिकै छ, आरामै छौ भन्नुपर्छ। अनि आज भोलि केमा व्यस्त बिजी हुनुहुन्छ? बरामचीतिरको के छ काम धन्दाहरू, के के चल्दैछ सुनाउनुहोस्। खाजा खानुभयो त? हजुर, एकदमै हाम्रो पनि भइसक्यो भन्नुपर्छ। मौसम के छ आज?
1: मौसम त पानी परिरहेको छ दिदी, आज त यता बिहानैदेखि पानी परेको, अझै हराएको छैन, अनि त्यता कस्तो छ?
0: हजुर, यतातिर पनि त्यस्तै भनौँ है, पानी पर्ने रोकिने है, सो अलिकति दिन चाहिँ शीतल शीतलै छ होइन, पानी परेको भन्दा त्यसरी परेको पनि होइन, अलि सिमसिम पर्छ, फेरि रोकिन्छ, अनि फेरि शीतल शीतल हुन्छ, तर घाम चाहिँ लागेको छैन है त? धेरै दिनपछि कार्यक्रममा सम्झिनु भयो, खुसी लाग्यो प्रीतिका। सुमधुर आवाजमा आज प्रतिभा के सुनाउनुहुन्छ साथीहरूलाई? हस्, हामी गन्ती गर्छौ, गन्ती पछि है त।

0: Tina Didi.
1: हजुर, न्याउली बनाईमा होइन त प्रीतिकाजी?
0: हजुर दिदी.
1: सो एकदमै मिठो लोक भाका गाएर सुनाउनु भयो है. सो लोक भाका पहिलोचोटि सुनेको हो कि हजुरको आवाजमा है? एकदम मिठो सुनिएको थियो है हजुरको. यद्यपि पनि अब सुमधुर आवाज, सुरिलो आवाज छ है, आनन्द आयो. अनि अब यो भनौँ न, हाम्रो यता सिन्धुपाल्चोकमा पनि यो सिन्धु आइडल हुन्छ भन्ने कुरो रहेछ होइन, तपाईँले थाहा पाउनु भएको छ कि छैन? यदि अब थाहा पाउनु भएको छ भनेदेखि आवेदन दिनु होला. त्यही त, किनकि यति धेरै गला भएको, यति मिठो गला भएको मान्छेको होइन, आफ्नो प्रस्तुति अब सिलेक्ट अवश्य हुनुहुन्छ या हुनु नहुन्थ्यो त आफ्नो ठाउँमा छ होइन, भए पनि आफ्नो प्रतिभा, आफ्नो गला त सुनाउन पाइयो नि होइन, देखाउन पाइयो नि होइन. त्यही त एकचोटि ट्राई गर्नु होला. अब सिन्धु आइडल खुल्ने भन्ने कुरो मैले पनि यताउता थाहा पाएको थिएँ, अनि त्यही भएर एकचोटि आवेदन दिनु होला है त. ओके, एकदमै मिठो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद प्रीतिका. आउने दिनहरूमा पनि सहभागिता जनाउँदै गर्नुहोला. अहिलेको लागि भने हामी छोड्छौँ. ओके, बाई. हजुर, हुनुहुन्थ्यो प्रीतिका. उहाँले पनि सुमधुर आवाजमा एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ है. एकदमै मिठो आवाज छ है, सुदिङ टाइपको है. सो तपाईँहरूलाई पनि मन पर्यो होला उहाँको प्रतिभा. यसै गरी आउन सक्नुहुनेछ प्रतिभा राख्नको लागि. यो असाइनमेन्ट नम्बर एकदमै खुला गरेका छौँ साथी सङ्गीहरू होइन. सो सहभागिता जनाउनु होला पनि भन्छु. अनि तपाईँहरूले कमेन्टहरू पनि सामाजिक सञ्जाल मार्फत कमेन्टहरू पनि लेखेर छोड्नु होला. तपाईँका कमेन्टहरूलाई पनि हामीले एकदमै स्थान दिनेछौँ. कमेन्टहरू पनि बीच बीचमा पढ्नेछौँ होइन. सो केही कमेन्ट लिइहाले त्यसपछि गीत राख्छौँ. यति बेला सुमन गुरुङ नै हुनुहुन्छ, एकदमै नियमित श्रोता पनि हुनुहुन्छ, युएदेखि हुनुहुन्छ है. सो उहाँले कमेन्ट गर्नुभएको छ. हेलो, हाई, गुड आफ्टरनुन, नमस्ते भन्नुभएको छ है. सेवारो हजुर भन्नुभएको छ. गुड आफ्टरनुन हजुर, सेवारो, म सुमन गुरुङ फर होइन, सो फ्रम ताप्लेजुङ लेख्नु भएको छ. हाल चाहिँ युएबाट है बस्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू सम्पूर्ण सबैजनालाई चाहिँ सम्झेको छु भन्नुभएको छ. सो धेरै धेरै धन्यवाद यहाँलाई मिठो कमेन्टको लागि सुमनजी. त्यसै गरी अर्को कमेन्ट लिए हासिका तामाङ हुनुहुन्छ, लेख्नु भएको छ गुड आफ्टरनुन लेख्नु भयो होला है, अलिकति मिस्टेक भयो जस्तो लाग्छ है. गुड आफ्टरनुन, म आशिका तामाङ उदयपुरबाट सुन्दैछु प्रोग्राम, मिस यू अल फ्यान भन्नुभएको छ. सो आशिका हजुरलाई पनि धन्यवाद मिठो कमेन्टको लागि. भावना मगर हुनुहुन्छ, हेलो नमस्कार सिस, म पनि सुन्दैछु भन्नुभएको छ. नमस्कार हजुर, इन्डियाबाट है, मिस यू अल भन्नुभएको छ. सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भावनाजी, हजुरलाई पनि. त्यसै गरी अर्को कमेन्ट लिए रामलाल सुमन हुनुहुन्छ, लेख्नु भएको छ उहाँले. गुड आफ्टरनुन हजुर, म रामलाल सुमन भन्नुभएको छ. गुड आफ्टरनुन हजुर, हाल वीरगंज पर्साबाट. अब बुझ्ने गीत मार्फत मिस गर्नुपर्दा साथीहरू अप्सरा दाहाल, भट्टराई, जमिनदार बाबुको इमान्दार छोरो, पवित्र राई, राई अनिता, सिम्पल, सरिना, मिडिया प्रेमी निर्मल ओनेम लगायत, कविता घतानी लगायत, घायल अभिमान सुनवार, मनिषा छेत्री, क्युआर वन हवारी सर लगायत सम्पूर्ण सबैजनालाई चाहिँ सम्झेको छु भाइ भाइ भन्नुभएको छ. धन्यवाद एकदमै मिठो कमेन्टको लागि उहाँलाई. त्यसै गरी अर्को कमेन्ट लिए सौरभ केसी हुनुहुन्छ, उहाँ पनि एकदमै नियमित श्रोता हुनुहुन्छ, लेख्नु भएको छ. हाई, हेलो, गुड आफ्टरनुन, म बागचौ नगरपालिका 8 को मान्छे, भारतको गुजरातदेखि सुन्दैछु भन्नुभएको छ. सो धेरै धेरै धन्यवाद सौरभजी यहाँलाई पनि. मनोज सुन्दास हुनुहुन्छ, लेख्नु भएको छ. हेलो मिस, नमस्ते, के छ खबर हजुरको भन्नुभएको छ. मेरो खबर ठिकै छ, हजुरको के छ. सुनिरहेको छु सिन्धुलीबाट, सबैलाई मिठो माया भन्नुभएको छ. सो धेरै धेरै धन्यवाद सुनेर साथ दिनुभएकोमा. यसै गरी कमेन्टहरू छोड्दै गर्नु होला साथीहरू. यति बेला हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ यहाँहरू कार्यक्रम सुन्दै गर्नुहोला.

0: हजुर, हामीले कार्यक्रममा राख्यौँ एकदमै मिठो गीत. गीतपछि पुनः स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली सुनिराख्नु भएको छ. सिन्धुपाल्चोक चौताराबाट होइन, सिन्धुपाल्चोक लगायत तपाईँले दोलखा, रामेछाप, धादिङ, रसुवा, नुवाकोट, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुरमा, कुवानपुर, सिन्धुली सहरलाई लगायत यिनी यिनी जिल्लाहरूमा रहेर हामीले सुनेर साथ दिन सक्नुहुनेछ. www.hilambaefm.com.np लगइन गरेर विश्वभर सुनेर साथ दिन सक्नुहुनेछ. हाम्रो पात्र एप्स अनि त्यसै गरी फेसबुकको पेजबाट पनि तपाईँले हामीलाई निरन्तर सुन्दै आइराख्नु भइरहेको छ. तपाईँले चाहिँ होइन फेसबुकमा गएर सर्च बक्समा गएर तपाईँले चाहिँ हेलम्बा एफएम 89.6 मेगाहर्ज भनेर सर्च गर्नुहोस्. यदि गर्नुभयो भने तपाईँ संसारको जुनसुकै कुनामा छरिएर बस्नुहोस्, हामीलाई माया गरेर सुनेर साथी दिन सक्नुहुनेछ. साथी भन्छु यति भन्दै गर्दा यति बेला फोन लाइनमा साथी जोडिनु भएको छ है. सो कहाँदेखिको हुनुहुन्छ, फोन कल लिन्छु. नमस्ते, नमस्कार.
1: हेलो दिदी, नमस्ते. नमस्कार. अघि न फोन कट भयो दिदी.
0: लाउनु, किन कट गर्नु भएको तीर्सनाजी?
1: हजुर,
0: किन फोन कट गर्नु भएको?
1: आफै कटेको दिदी, यहाँ सर्प आएको थियो अनि त्यही भएर.
0: ए, सर्प लखेट्न जानुभयो?
1: हजुर हजुर, लखेट्नु सकेन. कहाँ पुगे, कहाँ पुगे दिदी.
0: ए, अब यो गर्मी मौसम छ त्यसले गर्दा सर्पहरू निस्किन्छ, अलिक ख्याल गर्नु होला है. हजुर
1: हुन्छ दिदी. त्यही पनि यो बहिनीको छोरी कर्ता कर्तामा हेल्छ, त्यही गाडी निक्लिएको रहेछ अनि त्यही भएर यस्तो हेरेको. मार्नै सकेन दिदी काम.
0: ल ठिकै छ, अनि प्रतिभातिरै लागौ. प्रतिभा के सुनाउनुहुन्छ?
1: हुन्छ दिदी, म एउटा गीत गाउने प्रयास गरेँ.
0: हुन्छ, गन्ती गर्छौ, गन्ती पछि है त.
1: हुन्छ,
0: सुरु गर्नुहोस्.
1: कर्थरियो नक्कली बाबामा त्यागियो, मलाई माया पाउन लागियो. कर्थरियो नक्कली बाबामा त्यागियो, मलाई माया पाउन लागियो. काटेपछि नक्कली सङ्कटको डाँडा आउँछ, घरको कहाँबाट कहाँबाट. सकेपछि नक्कली सङ्कटको डाँडा

0: के नै भन्नु पर्यो दिदी?
1: हजुर आउँछ झल्को कहाँबाट कहाँबाट होइन सो एकदमै मिठो गीत गाएर सुनाउनु भयो, मिठो लोकभाका गुनगुनाउनु भयो त्रिसनाजी। हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद। राम्रो छ, राम्रो गर्दै जानुहोला है त। ओके अहिलेको लागि भने हामी छोड्छौँ। ओके बाई। हजुर यति बेला साथी हुनुहुन्थ्यो त्रिसना माझी, उहाँले पनि प्रतिभा राखेर कार्यक्रमको व्यवसायबाट यति बेला उजेल परिसक्नु भएको छ। यसै गरी होइन सो अर्को कमेन्टतिर पनि लाग्यो होइन, कमेन्ट पनि लिन्छु बीचबीचमा अनि तपाईँहरूको फोन कलहरू पनि लिन्छु। कमल श्रेष्ठ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, आज मलाई बमबहादुर घरती, देवी घरती र कुमार विशीको आवाजमा रहेको लोक भाका तिम्रो होइन नभन भन्ने गीत प्लिज प्लिज यदि मिल्छ भने बधाइदिनु हजुर भन्नुभएको छ। हेलो हजुर नमस्कार, म तिन्द्रे मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत सम्पूर्ण साथी संगीहरू सबैजनालाई चाहिँ म सम्झन चाहन्छु भन्नुभएको छ है। सो उहाँले चाहिँ गीत डेलिकेट गीत चाहिँ रोज्नु भएको रहेछ, बमबहादुर घरती, देवी घरती र कुमार विशीको आवाजमा रहेको लोक भाका तिम्रो होइन नभन बोर्को गीतलाई चाहिँ आफ्नो रोजाइमा पार्नु भएको रहेछ। खासै त अब हामी तपाईँका रोजाइका गीत संगीतहरू त बजाउँदैनौ, तैपनि अब समय मिले छ होइन भनेदेखि राख्छौ, माइन्ड नगर्नुहोला होइन, सो राखेनौ भने पनि माइन्ड नगर्नुहोला भन्छु। त्यसै गरी एम सरू हुनुहुन्छ, लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर, म पनि सुन्दैछु है तनहुबाट, एम सारू मगर भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद तनहुदेखि सुनेर साथ दिनुभएकोमा एमजीलाई। त्यसै गरी रामजी घिमिरे हुनुहुन्छ, लेख्नु भएको छ, नमस्कार सुन्दैछु चितवनबाट, सबैलाई सम्झे है भन्नुभएको छ है। सो धन्यवाद हजुरलाई। त्यसै गरी यति बेला फेरि पनि हामी गीत राख्छौ, गीतपछि फेरि पनि उपस्थित हुनेछौ, यहाँहरू कार्यक्रम सुन्दै गर्नुहोला।
2: Gotta stop.

हजुर, कार्यक्रममा हामीले गीत राख्यौं, एकदमै मिठो गीत है। सो गीतपछि फेरि पनि यहाँहरूकोमा आजमा हामी आइसकेका छौं होइन, कार्यक्रममा सहभागिता जनाइसकेका छौं। आउन सक्नुहुनेछ, पालो यहाँकै हो, फोन कल हामी तपाईँहरूको फोन कल लिनको लागि एकदमै तम तयार छौं साथीहरू। त्यसै गरी कमेन्ट बक्समा पनि तपाईँले अब रचनाहरू छन् भने लेखेर छोड्न सक्नुहुनेछ, यहाँहरूका रचनाहरूलाई पनि हामीले एकदमै स्थानहरू दिने नै छौं होइन। त्यसै गरेर अब सामाजिक सञ्जाल फेसबुक मार्फत सुनिराख्नु भएको छ भने पनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ तपाईँले कमेन्टहरू छोड्न सक्नुहुनेछ। 97 48 26 65 79 हामीले यहाँहरूका लागि एकदमै नम्बर छोडेका छौं। सो बाटो हुँदै तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि हाम्रो माझमा सहभागिता जनाउन सक्नुहुनेछ। यदि प्रतिभाहरू छैनन् भने पनि तयार गरेर होइन सो फोन गर्न सक्नुहुनेछ। नयाँ नयाँ साथीहरू पनि आउन सक्नुहुनेछ, यो बसाईमा पुराना साथीहरू सबै साथीहरू आउन सक्नुहुनेछ। फटाफट फोन डायल गरेर तपाईँ प्रतिभा राख्नका लागि आउनुहोला। जहाँ जहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ सहभागिता जनाउन सक्नुहुनेछ पनि भनेर साथीहरूलाई भन्न चाहन्छु। त्यसै गरेर अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक मार्फत तपाईँले विश्वभर जोडिएर हामीलाई सुन्दै आइराख्नु भइरहेको छ। यी दिनहरूमा, आउने दिनहरूमा पनि यसै गरेर माया गरेर साथ दिनुहुनेछ भन्ने मैले आशा राखेकी छु। यसो भन्दै गर्दा यति बेला कमेन्ट लिइहाले सरस्वत कोइराला हुनुहुन्छ, लेख्नुभएको छ उहाँले, म बुझ्न नसक्नेलाई उहाँले लेख्नु भएको छ, मन बुझ्न नसक्नेलाई के मन दिनु, मन बुझ्न नसक्नेलाई के मन दिनु, मनको पीर नबुझ्नेलाई के प्रेम बुझाउनु, लेख्नु भएको छ उहाँले। त्यसै गरी स्वार्थीलाई मन दिएर के मन दुखाउनु भन्नुभएको छ, पक्कै पनि है। सो अब यस्तो हो नि त सरस्वती सरस्वताजी, बैगुनीलाई गुणले मार्नुपर्छ भन्छन्, सायद त्यही होला होइन। सो हेलो दिदी, नमस्ते भन्नुभएको छ। नमस्ते हजुर, के छ खबर? म नि सुन्दैछु है त, स्याउलेबाट भन्नुभएको छ सरस्वता। म चाहिँ एफएम परिवार लगायत अल फ्रेन्डहरूलाई सम्झन चाहन्छु है त दिदी। ओके, बाई बाई भन्नुभएको छ है सरस्वता हुनुहुन्थ्यो। सो एकदमै मिठो कमेन्ट होइन, सो एउटा रचना पनि थियो उहाँको, एकदमै मिठो रचना छोड्नु भएको छ। सो धेरै धेरै धन्यवाद उहाँलाई भन्न चाहन्छु। यसै गरेर यति बेला हामी गीत राख्छौं। सो गीतपछि पुनः उपस्थित हुनेछौँ। आज अलिकति साथीहरूको फोन कल लिने जमर्को चाहिँ गरिरहेको, तर पर्याप्त मात्रामा फोन कलहरू हामीले लिन सकिरहेको छैनौँ। हुन त अब यो असारको महिना छ, सबैजना कामतिर व्यस्त बिजी हुनुहुन्छ होला, कतिपय साथीहरू फोन कल लगाइराख्न फुर्सदमा भनौँ न अब समय पनि नहुन सक्छ, काहीँ कति साथीहरूको फोन कल नलागिरहेको पनि हुनसक्छ, अब व्यस्त पनि भनिरहेको हुनसक्छ, नेटवर्कको पनि प्रब्लम हुन्छ होइन। सो विविध कारणले गर्दा पनि अब चाहेको पर्याप्त मात्रामा साथीहरूको फोन कल दिन सकिरहेको हुँदैनौँ। सो होइन, यस्तै छ। ओके, गीत राख्छौँ, गीतपछि फेरि पनि उपस्थित हुन्छौँ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

कार्यक्रममा गीत राख्यौँ. सो यति बेला मैले फेरि पनि कमेन्ट लिएँ, मलाई कमेन्टहरू प्राप्त भएको छ. लेख्नु भएको छ साथी हुनुहुन्छ रूपसेना योगी हुनुहुन्छ, नमस्कार भन्नुभएको छ. नमस्कार हजुर, नमस्कार, कमेन्टको लागि हजुरलाई धन्यवाद. त्यसै गरी सत्यकला इसारा हुनुहुन्छ, सो लेख्नु भएको छ मिस यु अल भन्नुभएको छ, धन्यवाद हजुर यहाँलाई पनि. त्यसै गरी कल्पना साम्पाङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ भोजपुर घर हाल काठमाडौँबाट. गुड आफ्टरनुन, नमस्ते नाना भन्नुभएको छ. गुड आफ्टरनुन हजुर, सन्चै हुनुहुन्छ नाना भन्नुभएको छ. मलाई ठिकै छ हजुरलाई के छ. अब बुझ्ने गीत लेख्नु भएको छ उपासना राईलाई, ह्याप्पी बर्थडे टु यु मेरो प्यारो मान्छे दिपाली लेख्नु भएको छ है. सो लेख्नु भएको छ उहाँले दिपाली शर्मिला राईलाई गेटवेल सोन. त्यसै गरी बाबा विनोद साम्पाङ ममु, अञ्जना यात्री, प्यारी साम्पाङ, अल फ्रेन्डलाई मिस यु, बाई बाई नाना भन्नुभएको छ. सो मिठो कमेन्टको लागि हजुरलाई धन्यवाद. माया लामा हुनुहुन्छ, लेख्नु भएको छ नमस्ते दिदी, सन्चै हुनुहुन्छ भन्नुभएको छ. मलाई ठिकै छ, हजुरलाई के छ. तपाईँको खाजा खानुभयो तपाईँले, म पनि सुन्दैछु यता काभ्रेबाट. सम्पूर्णलाई मिस यु, धेरै धेरै माया भन्नुभएको छ. माया हजुरलाई पनि माया नै माया है त, धन्यवाद. त्यसै गरी कुमारी योङहाङ लावती हुनुहुन्छ, लेख्नु भएको छ सम्झना सबैमा भन्नुभएको छ है, धन्यवाद हजुरलाई. त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, खती लक्ष्मी हुनुहुन्छ, लेख्नु भएको छ हेलो दिदी हजुर नमस्ते भन्नुभएको छ. नमस्ते हजुर, के छ खबर, सन्चै हुनुहुन्छ, आई एम फ्रम केटिएमबाट सुन्दैछु भन्नुभएको छ. धन्यवाद हजुर सुनेर साथ दिनुभएकोमा. जीवन रिका हुनुहुन्छ, लेख्नु भएको छ दिदी नमस्ते, सन्चै हुनुहुन्छ भन्नुभएको छ. मलाई ठिकै छ हजुरलाई के छ, अनि खाजा खानुभयो, एकदम राम्रो चलाउनु भएछ है कार्यक्रम भन्नुभएको छ. हो र हजुर, ल धन्यवाद. कुनै प्रतिक्रियाहरू छन् भने पनि दिनुहोला है त. मैले नि ड्युटीबाट सुन्दैछु हजुरलाई, एकदम खुसी लागेको छ. मलाई चाहिँ लाउँथे माया घातै घात भयो भन्ने गीत दिदी, जसरी भए पनि बजाइदिनु गाह्रो नमानिकन भन्नुभएको छ है. सम्पूर्ण सबैजनालाई सम्झेको छु, सुनिरहेको छु कतारदेखि भन्नुभएको छ. धन्यवाद हजुरलाई. त्यसै गरेर अन्तिम कमेन्ट लिइहाले, सो शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ. सो उहाँले लेख्नु भएको छ हेलो हजुर नमस्कार भन्नुहुन्छ. नमस्कार हजुर, सांगीतिक अभिवादन, म पास्टर हिलिहाङ घर भइहाल फिल्म चार डब्लूबाट शुक्रराज रसाइली निर्दोष हो. अब बज्ने गीत मार्फत साथीभाइ सम्पूर्ण समर्पण गर्नुपर्दा साथीहरू यस प्रकारको रहेका छन् भन्नुभएको छ. जीवन शोभायात्री कमला रसाइली, प्रेम कला आचार्य, ढुकेन्द्र सम्बाम्पे, अरूणा सम्बाम्पे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुमिना लिम्बु, सञ्चमाय केरुङ, तारा शंकर, विनिता दाहाल, सुवेदी लगायत होइन, सो सम्पूर्ण सबैजनालाई चाहिँ मैले सम्झेको छु भन्नुभएको छ. सो धेरै धेरै धन्यवाद होइन शुक्रराज र साइलीजी कमेन्ट, मिठो कमेन्ट गर्नुभएकोमा. सो अब चाहिँ हामी पनि कार्यक्रमको अन्तिम चरणमा आएका छौं. निर्धारित समयलाई आजको लागि नेटो काटेको छ. अब तपाईँहरूको फोन कल हामी केही पनि लिँदैनौं. जति पनि व्यवसायमा साथीहरूले कार्यक्रमलाई माया गरेर फोन कल गरेर सहभागिता जनाउनुभयो तपाईँ सम्पूर्ण मित्रहरूलाई धन्यवाद भन्छु. त्यसै गरी अनलाइन वेबसाइटबाट सुनेर देश विदेश प्रदेश होइन जुनसुकै ठाउँबाट हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद भन्छु. उकाली ओह्राली, भन्जाङ्गनी, चौतारी, मेलापात, कासदाउरा होइन विभिन्न ठाउँमा रहेर पनि रेडियोलाई माया गरेर सुनेर साथ दिनुभयो, कार्यक्रमलाई माया गरेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद. अनि प्राविधिक पाठमा रहेर साथ दिनुभयो प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको व्यवसायबाट म पनि ओझेल पढ्न चाहन्छु. हवस् त, नमस्ते, नमस्कार.

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: Music Nepal.

0: just a minute. We will return back. Return back.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Aniku Hutong and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gari Nagarpalika 5 Sindhupalso. Our services. Deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniku Huto and Restaurant Private Limited. Chautara Shagatsu Gari Nagarpalika 5 Sindhupalso. Email hotelaruniku@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniku Huto and Restaurant Private Limited. Chautara Shagatsu Gari Nagarpalika 5 Sindhupalso.
1: Eva. चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
1: बा,
4: हजुर बुहारी।
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, का जानी होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
5: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
6: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404254।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: हो, संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो।
6: हेलो साथीहरू,
7: गरिएको
3: छ
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यसै अनुसूची 7 संघ र प्रदेश भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त
4: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: ओइनी के पार ओइ मित्र, ये रुमसले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
3: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
3: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 98 49 13 27।
7: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल चोक।
8: हाम्रा सेवाहरू:
9: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
9: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
9: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
9: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
9: मायाको चिनो,
8: मेडल,
9: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
9: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
9: कस्टमाइज्ड कप प्रिन्ट,
8: मेडल फोटो प्रिन्ट।
9: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
9: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
8: कन्ट्याक्ट नम्बर 9841924274।
10: LMBFM 89.6 MHz।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको समाचारमा स्वागत छ। म आयुसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार बनिएको प्रधानमन्त्री शाहको भनाई। बागमती प्रदेश सरकारको बजेट खर्च 68% भौतिक पूर्वधारमा बढ़ी खर्च। गणेश नेपालीको मृत्यु प्रकरणमा डीआईजीको नेतृत्वमा छानबिन समिति गठन। 3 जना नगर प्रहरी पक्राउ। राजधानीमा गुठीको जग्गा रैकर बनाउने कीर्ति। आयोगले चलायो 27 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। दक्षिण स्पेनमा डढेलो, कम्तीमा 11 जनाको ज्यान गयो, 19 जना बेपत्ता। दक्षिण पूर्वका मुलुकबाट 836 जना नेपालीको उद्धार। र विश्वकपको सेमी फाइनलमा पुग्ने लक्ष्य सहित स्पेनले आज क्वार्टर फाइनलमा बेल्जियमसँग भेट्दै। लम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको 5 पोखरी थाङपल गाउँपालिकामा सेवा प्रवाह, शान्ति सुरक्षा र मानव बेचबिखन विरूद्ध अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले नागरिकता सम्बन्धी प्रचलित कानून व्यवस्था, नागरिकता अधिकार र नागरिकता प्राप्त गर्ने प्रक्रियाका बारेमा विस्तृत जानकारी गराएको थियो। उहाँले बुबाको पहिचान र उपस्थिति नभएको अवस्थामा आमाले सो घोषणा गरेपछि सन्तानले नेपाली नागरिक प्राप्त गर्न सकिने कानूनी व्यवस्था रहेको जानकारी गराउनुहुँदै नागरिकता सम्बन्धी अन्य प्रावधान र प्रक्रियाका बारेमा समेत सहभागीहरूको जिज्ञासाको समाधान गर्नुभएको हो। प्रक्रियाको क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकता मैत्री बनाउने उपाय, स्थानीय तहमा शान्ति सुरक्षाको अवस्था सुदृढ गर्ने उपाय विषय तथा मानव बेचबिखन विरूद्ध जनचेतना अभिवृद्धि गर्ने सरकारवाला निकायका बीच समन्वय र सहकार्यलाई अथप मजबूत बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले नागरिकका समस्या समाधानमा सरकारी निकायका बीच प्रभावकारी समन्वय आवश्यक रहेको औल्याउँदै यस्ता अन्तर्क्रियात्मक कार्यक्रमले जनप्रतिनिधि, कर्मचारी र स्थानीय वासीको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका चार माकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईको अनुसार गोकर्णेश्वर नगरपालिका आठ माकलबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिका स्थित पाँच पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र दुईवटा अग्नि नियन्त्रण यन्त्र लोड भएको सवारी साधनको सिलिण्डर विस्फोट भएर उक्त घटना घटिएको हो। खेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना, औद्योगिकीकरण र हरित विकासको महत्वपूर्ण आधार रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपाणका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनु भएको हो। नेपालमा ऊर्जा उत्पादन र प्रवर्धनका क्षेत्रमा आइपरेको समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपाणले उठाएका विषयहरू नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पारिएको छ। प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र सम्बन्धित सरकारवाला निकायहरूका बीचमा समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अगाडि बढ़ने आश्वासन पनि इपाणका पदाधिकारीहरूलाई दिनुभएको छ। त्यस छलफलमा क्रममा ऊर्जा क्षेत्र, जलस्रोत, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरणमा उद्योग व्यवसाय प्रवर्धन र यसमा मुलुकको अर्थको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस क्रममा प्रधानमन्त्री तथा शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनको अनुसार प्रमुख स्वकीय सचिव सुभाष शर्मा, स्वकीय सचिव नवीन भण्डारी पनि उपस्थित रहेको थियो। त्यसै गरी छलफलका क्रममा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरू हिमाल प्रसाद पाठक, सुशान्त कर्मचारी र उत्तम कुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की र महासचिव टीएन आचार्यको पनि सहभागी रहेको थियो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082 तिरासीको बजेट 68.5% कार्यान्वयन गरिएको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सरकारले नियमित विनियोजन कुल 67.43 करोड़ 87,27,000 रूपियाँ मध्ये असार 25 गतेसम्मको अधावधिको कुल 46,27,79,928 रूपियाँ खर्च गरेको छ। प्रदेशकै सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले तुलनात्मक रूपमा अगाडि बढ़ी खर्च गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले असार 25 गतेसम्म 14,23,20,35,000 रूपियाँ खर्च गरेको छ। सो मन्त्रालयको तुलनामा कुल बजेटको 63.39% हो र त्यसै गरी खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयले 86.77%, 7,39,61,00,000 रूपियाँ खर्च गरेको छ भने स्वास्थ्य मन्त्रालयले 4,11,89,00,000 बजेट, 3,18,33,00,000 रूपियाँ 77.29% खर्च गरेको छ। प्रदेशको व्यवस्थापिकको खर्च 63.19% छ भने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 60.82% बजेट खर्च गरेको छ। प्रदेश कोष र स्थानीय प्रदेश कोष तथा लेख नियन्त्रणको कार्यालय बागमती प्रदेशका प्रमुख हरिप्रसाद उपाध्यायको अनुसार उक्त खर्च विवरण प्रारम्भिक भएको र आर्थिक वर्षको अन्त्यसम्म खर्चको प्रतिशत अझै पनि बढ़ने अनुमान गरिएको छ। काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका 25 वर्षीय युवा गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएपछि सरकारले घटनाको छानबिनका लागि उच्च स्तरीय समिति गठन गरिएको छ। आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री सुदन गुरूङले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरिएको छ। गृहमन्त्री गुरूङको अनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन र निष्पक्ष अनुसन्धान अगाडि बढ़ाउन काठमाडौँ महानगरपालिकाका 3 नगर प्रहरीलाई समेत पक्राउ गरेर सोधपूछ थालिएको छ। त्रिपुरेश्वरमा जरिवान तिर्ने विषयमा विवाद हुँदा नेपालीले आत्मदाहको प्रयास गरेका थिए। 55% भन्दा बढ़ी शरीर जलेका नेपालीको बीर अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान आज
11:19 समयमा मृत्यु भएको अस्पताल स्रोतले जानकारी गराएको छ र संसदमा बोल्नुहुँदै गृहमन्त्री गुरूङले घटनाको प्रति गहिरो दुःख व्यक्त गर्दै सरकारको अथक प्रयासको बावजूद पनि नेपालीलाई बचाउन नसकिएको बताउनु भएको छ। उहाँले घटनाको वास्तविकता पत्ता लगाई दोषीलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता समेत जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँको साबिक संगला गाविस स्थित निजी गुठीको जग्गा कृति जालसाजी गरी गैर रकैर बनाई बेचबिखन गरेको अभियोगमा मालपोत कार्यालयको कर्मचारी र बिचौलिया सहित 27 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। साबिक संगला सांगला गाविस नौ हालटोखा स्थित किता नम्बर 149, 154, 155 र 157 को निजी गुठीको जग्गालाई भूमाफिया र कर्मचारीको मिलीमतमा रैकर निजी बनाई व्यक्तिको नाममा विशेषको नाममा दर्ता गरेको अनुसन्धानबाट खुलेसँगै आज मतदान गरिएको अख्तियारको प्रवक्ता सुरेश नेउपानेले जानकारी गराएको छ। आयोगको अनुसार सरकारी अभिलेख मोठ श्रेष्ठमा स्पष्ट रूपमा निजी गुठी भनी भनिएको शब्दलाई मेटाएर श्रेष्ठ सच्याएको थियो र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट श्रेष्ठमा गुठी शब्द मेटाएको पुष्टि गरिएको छ। करिब 3 दशकपछि सरकारले हेटौडा कपड़ा उद्योगको पुनः सञ्चालनको तयारी गरिएको छ। यसका लागि सम्भावित अध्ययन र तयारीका जिम्मा नेपाली सेनालाई दिएको छ। छिट्टै उद्योग सञ्चालन गर्न तयारीको काम अगाडि बढ़ाउन लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। उद्योगलाई पुनः सञ्चालनका लागि अध्ययनमा प्रतिवेदन तयारी र सरसफाईको र मर्मत सम्बन्धका काम भइरहेको भन्दै सरकारले यसलाई समय दिने प्रगतिमा राखिएको छ र उद्योगमा सरसफाई गर्ने मेसिनको अवस्था हेर्ने परीक्षण उत्पादन गर्ने भन्दै नेपाली सेनाबाट बजेट र माग भइआएकाले निकास गरिसकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र प्रसाद सुवेदीले बताउनु भएको छ। अहिले तयारीका लागि 33 लाख रूपियाँ बजेट उपलब्ध गराएको उद्योग सञ्चालनका लागि पूर्व तयारीको काम भइरहेको समेत बताएको छ। हेलम्बो खबरमा अब विदेशको खबर। दक्षिण स्पेनमा लागेको डडेलोमा परि 11 जनाको ज्यान गएको छ। यसै गरी डडेलोमा परि अन्य अरू 19 जना बेपत्ता भएका आण्डुलियाका क्षेत्रीय नेता जुआनम मोराले जानकारी दिएको छ। निर्विजुलीका तार चुडिएर भुइँमा खसेको कारण आग लागि शुरू भएको र तीव्र गतिमा नजिकैको जंगलमा फैलिएको खबरमा उल्लेख गरिएको छ। यद्यपि अधिकारीहरूले आग लागेका कारण पुष्टि गरेको छैन। यस गर्मीयाममा झण्डै 40 डिग्री सेल्सियस तापक्रम सहितको लामो समयमा चलेको तातो हावाको कारण लहरका कारण दक्षिण युरोप भरि डडेलो लागिएको छ। फ्रान्स, पोर्चुगल र स्पेनमा सयौं अग्नि नियन्त्रणहरू डडेलो निभाउने प्रयास गरिरहेका छन् भने हजारौं मानिसहरू आफ्ना घर छोड्न बाध्य भएका छन्। आपतकालीन सेवाहरूका अनुसार आगलागीका कारण धेरै सड़कहरू बन्द भएका छन् र झण्डै 1,000 जनालाई सुरक्षित ठाउँमा सारिएको बताएका छन्। सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सिसा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयले आज आयोजित निमित्त प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना र लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको छ। दूतावासको निरन्तर अवरोधमा कम्बोडिया सरकारले भिसा अध्यावधिको भन्दा बढ़ी बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यस वर्ष कम्बोडिया सरकारले जम्मा 602 जनाको निशुल्क मिनाहा गरेको प्रवक्ता पौडेलले बताउनु भएको छ र आर्थिक कूटनीतिको सघन रूपमा सञ्चालन गर्न आर्थिक वर्ष 2081-82 भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, बेल्जियम, दक्षिण कोरिया र यूएई गरी 10 र यो वर्ष बाँकी 10 देश गरी 20 देशका लागि छुट्टा छुट्टै रणनीति तयार पारिएको पनि बताएका छन्। खेल खबरमा पहिलो पटक विश्वकपको सेमी फाइनलमा पुग्ने लक्ष्यमा रहेको स्पेनले आज अमेरिकाको लस एन्जलमा जारी प्रतियोगिताको दोस्रो क्वार्टर फाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ। आयोजक राष्ट्र अमेरिकाको चुनौती समाप्त गर्दै अन्तिम 8मा पुगेको बेल्जियम र उपाधि दावेदार पोर्चुगललाई हराएर क्वार्टर फाइनलमा पुगेको स्पेन बीचको खेल बहुप्रतीक्षित रूपमा रहेको छ। शुरूआती खेलमा बहुअपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको स्पेन त्यसपछि प्रत्येक
खेलसँगै थप लयमा देखिएको छ र बल नियन्त्रणमा कायम राख्ने शैली अनुशासित रन छिपी र प्रभावकारी खेलका कारण स्पेनलाई उपाधिको प्रमुख दावीदारको रूपमा मानिएको छ र स्पेनले सोमबार पोर्चुगललाई 1-0 हराउँदै विश्वकप इतिहासमा लगातार 6 खेलमा गोल नखाने पहिलो टोली बन्ने कीर्तिमान पनि बनाएको थियो र योसँगै क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने अन्तिम समाप्त सपना पनि समाप्त पारेको थियो र अतिरिक्त समयमा संघर्षपूर्ण जित त्यसपछि अमेरिकाको प्रभावशाली विजयको टोलीको आत्मविश्वास मानिएको छ र बेल्जियमले भने पछिल्लो ठूला प्रतियोगितामा अपेक्षा अनुसार सफल हुन सकेको छैन। 2022 समूह चरणबाट बाहिरिएको थियो भने 2024 अन्तिम 16 बाहिरिएको थियो तर गोलकिपर थिबाउ कार्टुनले यसपटकको इतिहास बदल्न सकिने विश्वास व्यक्त गरेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरु पुनःपटक। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकीकरणको प्रमुख आधार भनेको प्रधानमन्त्री शाहको भनाई। बागमती सरकारले बजेट खर्च 68% भौतिक पूर्वाधारमा बढ़ी खर्च। गणेश नेपालीको मृत्युको प्रकरणमा पूर्व डीआईजी सहितको नेतृत्वमा छानबिन समिति गठन। 3 नगर प्रहरी पक्राउ। राजधानीमा गुठीको जग्गा रैकर बनाउने कीर्ति। आयोगले चलायो 27 विरूद्ध भ्रष्टाचार मुद्दा। दक्षिण स्पेनमा डडेलो कम्तीमा 11 जनाको ज्यान गयो।

0: जयमसी तथा ख्रिष्टे अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसेर अनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट जिउँदो येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूले परमेश्वरको जीवित वचन सुन्नका लागि जसरी चाहना गर्नुभयो, इच्छा गर्नुभयो, यसप्रति म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र धन्यवादी पनि हुन चाहन्छु। यहाँहरूलाई परमेश्वरले यो प्रवचनको सेवामा जीवित वचन सुन्नका लागि अथवा धर्मशास्त्रबाट जिउँदो वचन सुन्नका लागि सबैलाई परमेश्वरले आशीर्वाद दिनुभएको होस्। आउनुहोस्, आजको प्रवचनको लागि बाइबल धर्मशास्त्रबाट मैले युहन्नाद्वारा लिखित पहिलो युहन्ना 5:13-21 म यहाँहरूको बीचमा पाठ गर्नेछु र आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। र यहाँ यसरी लेखेको छ, तिमीहरूले आनन्द जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु। परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ। यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ अनि त्यो पाप चाहिँ मृत्युमा पुर्याउने होइन भने उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भनी म भन्दिन। सबै अधर्म पाप हो, तर त्यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन। परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरको पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ र दुष्टले त्यसलाई छुँदैन। हामी परमेश्वरका हौं र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। हामी जान्दछौं कि परमेश्वरको पुत्र आउनुभएको छ जो सत्य हुनुहुन्छ। उहाँलाई चिन्न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ जो सत्य हुनुहुन्छ। हामी उहाँमा छौं, अर्थात उहाँको पुत्र येशु ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ। साना बालकहरू आफूलाई मूर्तिहरूबाट जोगाएर राख। आदरणीय श्रोता, यो खण्डमा मुख्य विचार यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भन्ने विषयमा आज हामी चर्चा गर्दैछौ र यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ। उहाँ नै आनन्द जीवन हुनुहुन्छ, उहाँमा नै आनन्द जीवन छ र उहाँ नै परमेश्वर हुनुहुन्छ भन्ने विषयलाई हामी यहाँ हेर्नेछौ। धेरैले यीशुलाई मानिस मात्रै हो भनेर पनि विचार गरिरहेको अवस्थामा धेरैले यीशुलाई परमेश्वर मात्र हो भनेर पनि विचार गरिरहेको अवस्थाहरू हामी देख्छौ। तर यीशु ख्रीष्टमा भएको रहस्य भनेको उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ र उहाँमा नै आनन्द जीवन छ, उहाँ नै परमेश्वर हुनुहुन्छ र उहाँ मानव चोलामा आउनु भएको हो र पूर्ण मानव भएर पनि उहाँ आउनुभएको हो र उहाँसँग पूर्ण ईश्वर गुण पनि थियो र यसरी मानव ईश्वर भएर आउनुभएको यीशु ख्रीष्टलाई मानिसहरूले बुझ्न धेरै गाह्रो भयो। त्यसकारणले पनि आज यो खण्डमा यीशु ख्रीष्ट परमेश्वर मात्रै होइन, उहाँ मानव भएर पनि आउनुभयो र मानव मात्रै होइन उहाँ परमेश्वर हुनुहुन्छ र आज यस खण्डमा चाहिँ यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ। परमेश्वरसँग आनन्द जीवन छ र परमेश्वरसँग मात्रै आनन्द जीवनको मूल छ। जसले परमेश्वरलाई चिन्छ र उहाँलाई विश्वास गर्छ उहाँमा मात्रै आनन्द जीवन प्राप्त गर्न सक्छ। आनन्द जीवन पाएका छौ भन्ने कुरा जान्नका लागि परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्नुपर्छ भनिएको छ, किनभने आनन्द जीवन यीशु ख्रीष्टमा मात्रै छ अथवा यीशु ख्रीष्ट नै आनन्द जीवन हुनुहुन्छ र उहाँ नै परमेश्वर हुनुहुन्छ भने यहाँनिर आनन्द जीवन पाएका छौ भन्ने कुरा जान्नका लागि चाहिँ परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्नुपर्छ। जसले परमेश्वरको पुत्र अथवा येशूलाई विश्वास गर्छ त्यो व्यक्तिले आनन्द जीवन पाएको हुन्छ। येशूलाई विश्वास गरेको व्यक्तिमा आनन्द जीवन पक्कै हुन्छ भन्ने कुरा स्पष्ट पारिएको छ र उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नु हुन्छ पनि भनिएको छ। उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। जे इच्छा अथवा हामीले जे मागेका छौं अथवा जे इच्छा बमोजिम उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँ भनौ उहाँले दिनुहुन्छ भनेको छ। किनभने हामीले प्रार्थनामा जे सुकै मागे तापनि है उहाँको इच्छा बमोजिम माग्नुपर्ने र उहाँसँग जोडिएको जीवन, उहाँलाई विश्वास गर्ने मानिसहरूको जीवन उहाँसँग जोडिएको हुन्छ। दाहको बोट र हाँगालाई तपाईँले हेर्नुभयो भने बोटसँग जोडिएको व्यक्तिले बोटको रस, बोटबाट सबै कुरा प्राप्त गर्छ र बोटमा भएको गुण चाहिँ हाँगामा सर्छ। त्यसरी नै यीशु ख्रीष्टलाई विश्वास गर्ने मान्छेहरूले जे मागे पनि प्राप्त हुन्छ, तर उहाँको इच्छा बमोजिम माग्नुपर्ने हुन्छ। उहाँको इच्छा बमोजिम जे मागे पनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ र हामीले जे मागेका छौं उहाँको इच्छा अनुसार बमोजिम त्यो उहाँ हामीलाई प्राप्त पनि हुन्छ। कसैले आफ्नो भाइले पाप गरेको देख्छ अनि त्यो पाप चाहिँ मृत्युसम्म पुर्याउने होइन भनेर उसको लागि परमेश्वरसँग प्रार्थना गरिदिनु पर्छ र प्रार्थना के को लागि गरिने? मुक्ति पाउनका लागि कि अथवा मुक्ति पाउन सकोस् भनेर प्रार्थना गर्ने? एउटा व्यक्तिले पाप गरिराखेको हुन्छ र जुन पापले चाहिँ मान्छेलाई मृत्युमा पुर्याउँदैन त्यो पापलाई चाहिँ प्रभु येशु ख्रीष्टमा उसले यीशुलाई विश्वास गर्न सकोस्, यीशुलाई विश्वास गर्ने व्यक्तिहरूको पाप क्षमा हुन्छ। यीशु ख्रीष्ट यो संसारमा पापको प्रायश्चितको लागि बलिदान हुनु आउनुभएको हो। त्यसकारणले यस ठाउँमा हामी के देख्छौ भने कसैले आफ्नो भाइले पाप गरेको देख्छ, त्यो पापले मानिसहरूलाई राम्रो गर्दैन अनि त्यो पाप नै मृत्युसम्म पुर्याउने होइन, मृत्युसम्म नपुर्याउने पाप भनेको चाहिँ त्यो व्यक्तिले येशूलाई विश्वास गरेपछि उसले गरेको पापलाई उसले स्वीकार गरेपछि र उसले आफ्नो भूल मैले गरे पाप गरे भनेर स्वीकार गर्ने व्यक्तिको पापले मृत्युमा लैजाँदैन। जसले येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्छ र आफूले गरेका सिन्दुरी रंगको पापहरू भए पनि त्यो पापलाई स्वीकार गरेर मैले पाप गरेको हो र यो पापले गर्दा जीवनमा अशान्ति भयो, जीवनमा भनौ सबै किसिमको दुःख कष्टहरू आयो र पापले गर्दाखेरि यो सबै समस्याहरू आयो र यसबाट म बाँच्न चाहन्छु तर म स्वीकार गर्छु मैले गरेका यी भूल गल्तीहरू पापहरू मैले गर्न नहुने कुराहरू गरेको छु भनेर एउटा व्यक्तिले भित्रैदेखि उसले पश्चाताप गरेर स्वीकार गरेर प्रभु येशु कहाँ ल्यायो भने उसको पाप क्षमा हुन्छ। येशु ख्रीष्ट कहाँ आएर पाप क्षमा माग्यो भने उसको पापले मृत्युमा लैजाँदैन। उसले गरेको सिन्दुरी रंगको पाप भए पनि त्यो पाप क्षमा गर्ने एउटै व्यक्ति हुनुहुन्छ येशु ख्रीष्ट, जसमा आनन्द जीवन अथवा उहाँ आफै आनन्द जीवन हुनुहुन्छ। उहाँलाई भेट्ने, उहाँलाई चिन्ने, उहाँलाई विश्वास गर्ने प्रत्येक व्यक्ति चाहिँ अब पापको कारण मर्नु पर्दैन। अनि यी व्यक्तिहरूको लागि प्रार्थना गर्नु भनेको चाहिँ यहाँ भनेको छ उनको लागि प्रार्थना, परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ भनेको चाहिँ अब उनीहरूको लागि हामीले प्रार्थना गर्नु भनेको चाहिँ यो तरिकाले हामीले प्रार्थना गर्नुपर्छ कि यी मानिसहरू पाप गरिरहेका छन्, मेरा भाइले पाप गरिरहेको छ र यो पाप गर्नबाट उसलाई छुटकारा दिनलाई, उसलाई यो पापको मृत्युबाट जोगाउनका लागि हे परमेश्वर तपाईँ येशूलाई विश्वास गर्ने मन हालिदिनुहोस् र विश्वास गर्ने मन हालिदिनुहोस् र त्यो हृदय खोलिदिनुहोस् र त्यो व्यक्तिले येशूलाई चिन्न सकुन्, येशूलाई विश्वास गर्न सकुन् र येशूलाई विश्वास गरेर येशूबाट आनन्द जीवन पाउन सकुन् भनेर प्रार्थना गरिदिनुपर्छ, प्रार्थना गरिदिनुपर्छ। हजारौं मानिसहरू, लाखौं मानिसहरू, अरबौं मानिसहरू आज पाप गरेका छन् तर त्यो पापले उनीहरूलाई मृत्युमा नपुर्याउने भनेको चाहिँ येशूलाई विश्वास गर्न उनीहरूले मन पाउन्, येशूलाई चिन्न सकुन्, येशूको बारेमा सुन्न सकुन्, येशूको बारेमा उनीहरूले विश्वास गर्न सकुन्, विश्वास गरेर परमेश्वरलाई पुकार गर्न सकुन् र पुकार गरेर परमेश्वरबाट आनन्द जीवन प्राप्त गर्न सकुन् भन्ने हिसाबले प्रार्थना गरिदिनुपर्छ र यो प्रार्थना यो तरिकाले हामीले गर्नुपर्छ कि उसको हृदयले येशूलाई विश्वास गरोस् र येशूलाई विश्वास गरेर येशू ख्रीष्टमा भएको आनन्द जीवन उसले प्राप्त गर्न सकोस् भनेर प्रार्थना गर्ने। आनन्द जीवन हामीले दिने होइन, आनन्द जीवन दिने व्यक्ति मानिस होइन, आनन्द जीवन त येशू ख्रीष्ट हुनुहुन्छ र आनन्द जीवन चाहिँ येशू ख्रीष्टलाई उनीहरूले चिन्न सकुन्, बुझ्न सकुन्, विश्वास गर्न सकुन् र आफ्नो पापको प्रायश्चित त्यहाँबाट पाएर आनन्द जीवन पाउन् भन्ने हेतुले प्रचार गर्नुपर्छ, प्रार्थना गरिदिनुपर्छ। र अर्को पाप चाहिँ छ येशूलाई विश्वास नगरेर र उनीहरूले आफूले गरेको पापहरू क्षमा हुँदैनन्, प्रायश्चित हुँदैनन् र येशूलाई नचिनिकन, येशूलाई विश्वास नगरिकन उनीहरू मृत्युमा गयो भने उनीहरूको पाप गरेको पापले चाहिँ उनीहरूलाई मृत्युमा लैजान्छ। त्यो पाप चाहिँ क्षमा नभएको पाप। जतिले येशूलाई विश्वास गरेका छन् पाप क्षमा हुन्छन्, येशूलाई विश्वास नगर्नेहरूको पाप क्षमा हुँदैन भन्ने कुरा पनि यहाँ स्पष्ट पारिएको छ। मृत्युमा पुर्याउने पापको लागि बिन्ती गर्नु पर्दैन। जसले भनौ येशूलाई विश्वासै गर्दैनन् भने उनीहरूको लागि प्रार्थना गर्नुपर्ने कुरा देखिँदैन। त्यो विश्वासघात र जानी जानी गरेको पाप, परमेश्वरको पुत्रमाथिको विश्वास नगर्नेको लागि प्रार्थना गर्नु औचित्य छैन। सबै अधर्म पाप हो तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन। त्यसकारणले सबै मानिसले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसकारण परमेश्वरलाई विश्वास गरेर पापको क्षमा पाएर आनन्द जीवनको भागीदार हुनुको विकल्प छैन। परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरको पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ र दुष्टले त्यसलाई छुँदैन। यदि परमेश्वर येशु ख्रीष्टलाई हृदयले नै विश्वास गरेका छन् भनेदेखि त्यसले पाप गरिरहँदैन र परमेश्वरको पुत्रले त्यसलाई सुरक्षा राख्नुहुन्छ। र त्यसपछि हामी परमेश्वरका हौ र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। हामी जान्दछौ कि परमेश्वरको पुत्र आउनुभएको छ जो सत्य हुनुहुन्छ, उहाँलाई चिन्न सकौं भनेर उहाँले हामीलाई समझ दिनु भएको छ। जो सत्य हुनुहुन्छ हामी उहाँका पुत्र यीशु ख्रीष्टमा हुन्छ। साना बालकहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख, उहाँ नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्। यसरी लेखकले यस खण्डमा विश्वासका निश्चयताहरूको बारेमा उल्लेख गरेका छन्। यीशु परमेश्वरको पुत्र भएर जन्मनु भएको र उहाँ सत्य हुनुहुन्छ, उहाँमा आनन्द जीवन छ, उहाँ आफै आनन्द जीवन हुनुहुन्छ। उहाँलाई चिन्नेहरूले सत्यलाई चिन्छन् र आनन्द जीवन प्राप्त गर्छन्। उहाँमा विश्वास गर्नेहरूले पाप जति पाप भए पनि उनीहरू मृत्युमा जानु पर्दैन र उनीहरूले फेरि पाप गरिरहँदैन। उहाँको नाउँमा जे मागे पनि उनीहरू दिनुहुन्छ भन्ने कुरा स्पष्ट भएको छ। यीशुलाई विश्वास गर्नेहरूले पवित्र आत्मा प्राप्त गर्छन्, पाप गरिरहन सक्दैन। पाप क्षमा हुने र क्षमा नहुने पापहरू जुन छन्, यीशुलाई विश्वास गरेर क्षमा पाएका सबै पापहरू क्षमा हुन्छन्। यीशुलाई विश्वास नगर्नेहरूको पाप क्षमा हुँदैन। त्यसकारण हरेकले यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भनेर विश्वास गर्नुपर्छ। उहाँलाई विश्वास गर्नेहरूसँग आनन्द जीवन हुन्छ, त्यसरी नै विश्वासको निश्चयता हुन्छ। आउनुहोस्, यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भनेर विश्वास गरौं र आनन्द जीवनको निश्चयतामा जिउ। र जुन पाप मानिसहरूले गरिरहेको छ, पाप गरिरहेका मानिसहरूलाई यीशु कहाँ आउन सकुन् भनेर प्रार्थना गरौं। र जो जोले आज यीशुलाई विश्वास गर्नुभएको छैन, यहाँहरूको लागि पनि एउटा सुवर्ण मौका हो, अवसर हो। यीशुलाई विश्वास गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण थिम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: अर्थात् 13 जुलाई 2026 बाट लाइभ हुने तय भएको छ।
1: दाङमा सिकल सेलका बिरामी बढ्दै 650 जनामा पुष्टि। नयाँ नियमावली लागू भएसँगै अब विद्यालय खोल्ने अनुमति दिने अधिकार स्थानीय तहलाई। जनता आवास कार्यक्रम मार्फत करिब 39,000 घर हस्तान्तरण, 8,000 भन्दा बढ़ी निर्माणाधीन।
2: हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणाधीन अवस्थामा चाहिँ 8,350 रहेको छ।
1: र नेपाल भारत ए टोली बीच 3 खेलको T20 श्रृंखला हुँदै
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: लगातार आत्मदाहका घटनाले समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। हिजो गणेश नेपालीको आत्मदाहपछि आज मृत्यु भयो भने आज फेरि अर्को एक व्यक्तिले यस्तै प्रयास गरेका छन्। यी घटनाले नागरिकका पीड़ा, निराशा र गुनासालाई समयमै सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको देखाउँछ। दोषारोपण भन्दा पनि माथि उठेर यस्ता अवस्था दोहोरिन नदिन राज्य, समाज र सम्बन्धित निकायले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। अब खबर सन्तोष गन्धर्वबाट।
4: आत्मदाहको प्रयासपछि गम्भीर घाइते हुनुभएका मुगुको सोरू गाउँपालिका एकका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएपछि सदनदेखि सड़कसम्म सरकारको विरोध भएको छ। जिल्ला प्रहरी परिषद काठमाण्डुका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि आज उहाँको निधन भएको हो। नेपालीको शरीरको करिब 55% भाग आगोले जलेको थियो। विशेष गरी अनुहार र श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेका उहाँको अवस्था शुरूदेखि नै अत्यन्त संवेदनशील रहेको चिकित्सकहरूले बताएका थिए। नेपालीको मृत्युले उपचारको सीमाभन्दा बाहिर गएर सरकारी उद्धार प्रणाली, संकट व्यवस्थापन र स्वास्थ्य पूर्वाधारबारे गम्भीर प्रश्न उठाइएको छ। बिरामीलाई समयमै उच्चस्तरीय उपचार केन्द्रमा पुर्याउने व्यवस्था, तीन तहका सरकार बीचको समन्वय र आपतकालीन स्वास्थ्य सेवाको प्रभावकारिताबारे व्यापक बहस शुरू भएको हो। यस विषयमा सरकारले आफूले सक्दो प्रयास गरेको दावी समेत गरेको छ भने विपक्षी दलहरूले उद्धार प्रक्रिया र सरकारी समन्वय बारे प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले भने
5: भदौ 23 र 24 गते वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार साँच्चीकै सत्य पत्ता लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन, सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ।
6: नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो? या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो। सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्माननीय सभामुख महोदय, यही दृष्टिकोण आज छ कि?
4: नेपालीको मृत्युबारे प्रतिनिधि सभामा उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले गणेशलाई उपचार सक्दो प्रयास गरेको दावी गर्दै आफूले सदन र नेपाली जनतालाई झूठ बोल्न नसक्ने बताउनुभयो।
7: हामीलाई थाहा छ हाम्रो पीड़ा, हामीले कसरी यो फेस पार गर्यौं भनेर। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो 3 तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई, मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
4: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनैतिक मुद्दा नबनाउन विपक्षी दललाई आग्रह समेत गर्नुभएको छ। संसदमा बोल्दै गृहमन्त्रीले काठमाण्डु महानगरपालिकामा सवारी साधनमा व्हील लक लगाइएको घटनाबारे पनि टिप्पणी गर्नुभएको थियो। यसैबीच सरकारले आत्मदाह गरेको घटनाको तथ्य सत्य पत्ता लगाउन गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्री गुरूङले काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित 3 जना नगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिएको छ। तीमध्ये 2 जना महिला र 1 जना पुरूष नगर प्रहरी रहेका छन्। त्यसअघि नेपालीको मृत्युबारे राजनैतिक दलहरूले निष्पक्ष छानबिनको माग गरेका थिए। कम्युनिष्ट पार्टी नेकपाले सरकारसँग निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कार्यवाही र पीड़ित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्चल राईले सरकार नागरिकको जीवन र पीड़ाप्रति पर्याप्त संवेदनशील नभई सामाजिक सञ्जाल व्यवस्थापन र प्रचारमुखी गतिविधिमा बढ़ी केन्द्रित भएको आरोप लगाउनुभयो। राईले यातायात नियम उल्लंघनमा जरिवाना बढ़ाउने चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।
8: होइन, राज्यलाई तपाईँको समन्वत बनाउनको लागि हामीले राजस्व सङ्कलनको लागि तपाईँको त्यसलाई मात्रै हेरेर डाइरेक्ट ट्याक्सलाई मात्रै तपाईँ गर्ने कुरा होइन, त्यसको दायरहरू फरक फरक हुन सक्छन्। हाम्रो पूर्वाधार कस्तो छ त, हामी त्यो अनुसारको तपाईँको हामीले नीति नियम बनाउनु पर्ने हो। जुन प्रस्तावित कुरा आएको छ, यदि त्यो सत्यको रूपमा तपाईँको प्रस्तावित नै कुरा आउने हो भने त्यसले हामी कसैलाई पनि फाइदा पुर्याउने स्थिति छैन, कसैलाई पनि फाइदा पुर्याउँदैन। त्यसले झन् तपाईँको निमुखा साथीहरूलाई, विपन्न नागरिकहरूलाई त्यसले झन् तपाईँको असर गर्ने गर्छ।
4: नेपालीले आत्मदाह गरेको घटनाको विरोध गर्दै आज विभिन्न समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्यायको माग गर्दै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। यसैबीच सर्लाहीको गोडैता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका छन्। मध्य प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ। उहाँलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरले जनाएको हो। राहदानी बनाउन आफ्नै स्थानीय ठेगानाको जिल्लामा पुग्नुपर्ने झन्झट अब घट्ने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली लागू गर्दै देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
0: नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राजनीति सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजनीति विभाग प्रतिबद्ध रहेका छन्। राजनीतिको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ। सोको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ। तत्पश्चात केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राजनीति सेवा सहज, नियमित र सुचारू रहने अपेक्षा गरिएको छ। यस विषयमा विभागबाट 2083 असार 19 र असार 24 सूचनाहरू जारी गरिएका छन्।
4: प्रवक्ता क्षेत्रीयले प्रणाली परिवर्तनको शुरूआती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभयो। नयाँ व्यवस्था अनुसार नागरिकले आफू जहाँ बसोबास गरिरहेको छ त्यही नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन्। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न देशमा सामाजिक सञ्जाल अनलाइन ठगी सेन्टरमा फँसेका 836 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता पौडेलले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 नेपालीको उद्धार गरिएको छ। प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि सकिए पनि त्यहाँ रहेका 602 नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गरिदिएको जानकारी दिएको छ। साथै उद्धारपछि पनि नेपाल फर्कन नचाहने नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कन सहजीकरण गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो। विपन्न तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा सामाजिक सुरक्षा मन्त्री सीता भादीले हालसम्म 55,970 आवास स्वीकृत भएको र त्यसमध्ये 8,359 आवास निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी दिनुभयो।
2: हस्तान्तरण भएको आवास संख्या 4,344 रहेको छ भने निर्माणधीन अवस्थामा 1,137 रहेको छ र सुदूरपश्चिममा 3,018 हस्तान्तरण भएको आवास संख्या छ भने 468 चाहिँ निर्माणधीन अवस्थामा रहेको छ र जम्मा गरी हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणधीन अवस्थामा चाहिँ 8,350 रहेको छ र यस सम्बन्धमा थप जानकारी सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्न सकिने बेहोरा जानकारी गराउन चाहन्छु।
4: साझा खबरमा अब खेल खबर। नेपाल र भारत ए टोली बीच कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको T20 श्रृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्यसबारे औपचारिक जानकारी गराएको हो। क्यानका अनुसार श्रृंखला सन् 2026 डिसेम्बरमा सञ्चालन हुनेछ। नेपाल र भारत ए बीच हुने यो सिरिज नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। भारतको बलियो क्रिकेट संरचनाबाट आउने ए टोलीसँग खेल्दा नेपाली क्रिकेट खेलाड़ीले उच्च स्तरीय प्रतिस्पर्धाको अनुभव पाउने अपेक्षा गरिएको क्यानले जनाएको हो।
1: सन्तोष गन्धर्व। एलनिनोको प्रभाव हिमालमा पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम।
9: यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि।
1: हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने विज्ञको सुझाव सहितको कुराकानी अनि रिपोर्टसँगै अन्य सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. दाङमा गरिएको सिकल सेल एनिमिया तथा थालसेमिया परीक्षणमा 650 जना भन्दा बढ़ीमा असामान्य हेमोग्लोबिन देखिएको छ. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको परीक्षणमा यस्तो अवस्था देखिएको हो. प्रतिष्ठानका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका स्वास्थ्य शिविर मार्फत 5070 जनाको नमूना परीक्षण गरिएको थियो. परीक्षण गरिएका मध्ये 4420 जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने 650 जनामा असामान्य हेमोग्लोबिन फेला परेको हो. अब नयाँ विद्यालय खोल्ने, कक्षा थप गर्ने र विद्यालय सञ्चालनको स्वीकृति दिने अधिकार स्थानीय तहमा पुगेको छ. शिक्षा नियमावलीको 10 संशोधन मार्फत विद्यालय व्यवस्थापन समिति सम्बन्धी महत्वपूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको हो. नयाँ व्यवस्था अनुसार विद्यालय खोल्न चाहने व्यक्ति वा संस्थाले शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगाडि सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ. स्थानीय तहले विद्यालयको पूर्वाधार आवश्यकता र मापदण्ड पूरा भएको पाएमा शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि कम्तीमा 30 दिन अघि सञ्चालन अनुमति दिन सक्ने व्यवस्था गरिएको छ. अनुमति प्राप्त विद्यालयले सञ्चालन स्वीकृतिका लागि पुनः स्थानीय तहमा निवेदन दिनुपर्नेछ. त्यसपछि स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन्. यस वर्षको मनसुनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दुकुश हिमालय क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम बढ़ेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ. बढ़दो तापक्रमका कारण हिमनदी पग्लिदा नदीको बहाव बढ़ने र जोखिम थप बढ़न सक्ने विज्ञको भनाइ छ. हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने यस विषयमा हामीले त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेसँग सोधेका छौं.
2: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइयो भने आधा बुझाइ हुन्छ. पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागे बेला पनि बाढ़ी आउन सक्छ. त्यसका संकेत चाहिँ भनौँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजी पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढ़ी आउन सक्ने सम्भावना रहन्छ. किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त. तर त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै गइरहेछ भने त्यो चाहिँ हिमनदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ. त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ.
3: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन सक्छ?
2: पसिना हामीले थामे होइन मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो नि पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्. अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडे, यो जोखिम जहिले पनि हुन्छ. हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनेर लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ. अरू त किनकि कसैको बसमा नि हुँदैन, कहिलेकाहीँ त हिमनदी ठ्याक्कै पग्रेर एकैचोटि आउने चिज अझ पग्रेर मात्रै आउँदा त्यो ठुलो हुँदैन. त्यसले चाहिँ कुनै हिम के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयङ्कर ठुलो चाहिँ पानी आउन सक्छ र त्यसले चाहिँ विनाश ल्याउन सक्छ, कसैको कन्ट्रोलमा पनि रहँदैन. त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो.
3: अर्को कमेन्ट छ, बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर.
2: हजुर, यसमा अघि नै पनि हामीले छलफल गरिसक्यो. सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो. अब उपाय नै छैन, नगरी नहुने छ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढी आउने जोखिम छ त्यो बेलामा यात्रा नगरे त्योभन्दा फरक दिन जुन बेला चाहिँ बाढीको पूर्वानुमान गरिएको छैन भन्नाले बाढी नआउने अनुमान गरिएको छ त्यस्ता बेलामा आफ्नो ट्राभल विन्डोलाई ट्राभलको सेड्युलहरू बनाउने. अब त्यति गर्दा गर्दै पनि कहिले फेरि आउन सक्छ. त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला. त्यो भनेको चाहिँ अब बिचमा दुई दिन तिन दिन रोकिनु पर्ला अरे, त्यस्तो बेलामा के त अब आफूलाई चाहिने भन्दा बढी खानेकुरा लिएर जाने, किनभने खानेकुरा भयो भने त कहाँ अन्नको डाँडामा रोकिनु पर्ला अरे, अनि झाडा बाला लाग्दा अरे त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने, आफूलाई मात्रै होइन आफूसँग गएको साथीलाई पनि समस्या हुन सक्छ नि त. हामी आफैले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्लान्, एउटा दुईटा पानी बढी बोकेर हिँड्ने, र यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन. यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ. कि
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. जाजरकोटको पहाड़मा आँपको बगैँचा
4: खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ, त्यो 25-30 हजार तरकारीबाट हुन्छ. अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइराखेका छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ, भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु बाखा.
1: पहाड़मा आँपको खेतीको नयाँ उदाहरण लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरमा विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ. तर पहाड़ी जिल्लामा पनि आँपको बगैँचाबाट लाखौं आमदानी कसरी सम्भव भयो? जाजरकोटको नलगाड नगरपालिका 7 चाम खेतमा रहेको सहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ.
4: आँप खेती राम्रो भइरहेछ, नबुझिन्जेलसम्म पहिला अब किन लगाउने के गर्ने भन्ने भयो. अब यो आँप लगाएर के गर्ने, बच्चाहरूलाई के गरी खुवाउने, रोटी गहुँ मकै छर्यो भने खाना पुग्छ, यसले पुग्दैन भन्ने थियो. यो बिस्तारै बिस्तारै यसको अब महत्व बुझ्दाखेरि सबैले लगाएर खान थालेर किन्न थालिसकेपछि हामीलाई गहुँ मकै लाउन जाँगरै लागेनन्.
6: कति वर्ष पहिलेसम्म चाहिँ यो आँप लगाएर पनि खान पुग्छ र लाउन पुग्छ र भन्ने हुन्थ्यो, अनि कहिलेदेखि चाहिँ ओहो यो त आँपै बेचेर पनि लखपति बन्न सकिने रहेछ भन्ने भयो?
4: पहिला 57 सालमा लगायौं हामीले बुटा, 57 सालमध्ये सुरु गर्यौं बुटा लगाउन. त्यसपछि अब अलिअलि 10 वटा जति बुटा लगायौं.
6: सुरुमा 57 सालमा 10 वटा बुटा,
4: 57 सालमा 10 वटा बुटा लगायौं. अलि उता पाछौमा लगायौं, पाखामा फरेर. त्यसपछि बेसी त्यतातिर अब गहुँ छर्ने सिजनमा अनि मकै छर्ने गर्यौं. त्यसपछि बिस्तारै बिस्तारै त्यतातिर फल्यो अनि यो रारी बजारमा भयो बिक्री. हाम्रो पहिला 150 रुपियाँ केजीले भक्का भक डोगामा लग्दै बोक्दै यातायात थिएन, मान्छे लगाउने टिप्ने अनि त्यही खा ल्याउने.
6: रारी बजार भनेको यो रुकुमको मुसिकोट
4: रुकुम रारी.
6: सुरुमा 10 बोट, अहिले चाहिँ कति बोट पुगेको छ?
4: अहिले त हाम्रो यो सबै 18 रोपनी मरे दुइटैको 1200 जति छ बुटा.
6: यो 1200 बुटाबाट एक वर्षमा कति जति आमदानी हुन्छ?
4: पोहोर सालसम्म लगाउँदै थियौँ, अब सबै त फलेकै छैन. अब यिनी फलेका अब बुटाहरू पनि धेरै ग्याप ग्याप गराएर लगायौँ, एकैचोटि लगाइदिए अब केही किसिमको मूल्याङ्कन हुन्थ्यो. अब बीचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति प्रष्ट भएको छैन. अब केही वर्षपछि होला यिनी सबै बुटाहरू फल्न थाल्यो भने.
6: अहिलेसम्म मध्ये सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो?
4: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा, हामीले पछि लगायौँ. बुवाको चाहिँ धेरै अगाडि लगाइसक, बुटाहरू पनि ठुला छन्. तिनी 52 सालमा लगाएका बुटा, बुवाका तिनी ठुला बुटा, मैले 57 सालदेखि सुरु गरेँ आँप लगाउन. उतातिर त उता ससुर बुवाको त हुन्छ वर्षमा 5-7 लाख हुन्छ. हाम्रो चाहिँ धेरै भयो भने चाहिँ त्यही 3-3.5 जति भयो. अब बुटाहरू ठुला हुँदैछन्,
6: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ. लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
4: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने. तरकारी बालीले जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्छ.

ma sei Rambu FM 10. Ciao, Pepani, ci sono i soldi.

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Helumbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट सम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हाम्रो यो प्रोग्राम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभरात्रि तपाईँहरूले हरेक सातको छ दिन सुन्दै आइराख्नु भएको छ। तपाईँहरूले रातिको समयमा रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्दै आइराख्नु भएको छ। यो प्रोग्राम चाहिँ तपाईँहरूले शनिबारको दिनमा चाहिँ सुन्न पाउनुहुने छैन र अरू बेलामा चाहिँ रातिको समयमा यसै समयमा सुन्न सक्नुहुनेछ। यो प्रोग्राममा तपाईँहरूले कल गरेर रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। आफ्नो घर परिवारजन आफन्त इष्टमित्रमा मिठो निधरेको कामना व्यक्त गर्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ तपाईँहरूले नम्बरमा कल गर्नुपर्ने हुन्छ। कल गर्नका लागि हामीले नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ। अनि यो सँगसँगै तपाईँहरूले फेसबुकको पेजबाट हेर्दै हुनुहुन्छ भने फेसबुकबाट कमेन्ट गर्नुहोला, तपाईँहरूको कमेन्टहरू पनि हामी लिने गर्दछौ र लिनेछौ पनि है। तपाईँहरूको कमेन्टहरू सँगसँगै हामी अगाडि बढाउनेछौ। यो रातिको समय छ, पानी पनि परिरहेको छ यति बेला चौतारातिर र तपाईँको हुने तपाईँ हुने ठाउँतिर के छ कुनै मौसमको अवस्था होइन सुगुरा पनि अब जानकारी पाउने होला केही समयपछि साथीहरूको माझबाट नै। र यो प्रोग्राममा रात्रिकालीन सन्देश राख्नको लागि आज पनि तपाईँहरूको माझमा हामी छौ। तपाईँहरूको रात्रिकालीन सन्देश लिनका लागि यो रातिको समय पनि हो। धेरैजना श्रोता साथीहरू सुतिसक्नु भएको छ, कतिपय श्रोताहरू खाना खाने तर्खरमा हुनुहुन्छ, कतिपय साथीहरू खाना खाएर मजाले सुतिसक्नु भएको होला, कतिपय साथीहरू अझै पनि केही कार्यहरू गर्दै हुनुहुन्छ होला। सो जे जस्तो अवस्थामा रहनु भए पनि अबको एक घण्टाको अवधिभर भने हामीसँगै सहयात्रा गर्नुहोला, हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला। समय मिलेसम्म है यही आग्रह र अनुरोध गर्न चाहन्छु। यो रातिको समय छ, अब हामी तपाईँहरूसँग मिठो कुराकानी गर्नेछौँ। हामीलाई देश विदेशका विभिन्न ठाउँ ठाउँबाट विभिन्न बस्तीबाट यो प्रोग्राम सुनिराख्नु भएको छ। आज पनि हामी तपाईँहरूको माझमा जोडेका छौँ। तपाईँहरूको कल लिने, तपाईँहरूको मेसेज लिने, तपाईँहरूको कमेन्ट लिने हाम्रो जमर्कमा नै छ र हामीले मुख्य उद्देश्य नै यही राखेको छ। कार्यक्रममा कल गर्न हुन्छ भने 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला र कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो गीत राग संगीतपछि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै निकै नै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौँ। सो गीतपछि पुनः स्वागत गर्न चाहन्छु। अब भने कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि जोडिन सक्नुहुनेछ। तपाईँहरू कार्यक्रममा कल गर्नुहुँदै तपाईँहरूको लागि 98 60 52 55 25 माध्यमहरू पनि हामीले खुल्ला गरिसकेको छ। र फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला, तपाईँहरूको कमेन्टहरू हामी लिनेछौँ। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्दै थिएँ तर साथीको कल यति बेला कटेको छ। र फेरि पनि कल लगाउँदै आउनुहोला है। अब हामी रात्रिकालीन सन्देश लिनेछौँ तपाईँहरूको है। यति बेला कोही साथी हुनुहुन्छ? हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट आकाश तामाङ भन्नुभयो। हजुर आकाशजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, खानपिन गर्नुभयो त? हजुर एकदमै, मेरो पनि भइसक्यो भन्नुपर्छ। अनि के छ नि खबर, सुनाइदिनुहोस् न। अनि मौसम के छ आज? है अलिअलि पानी परिरहेछ है। हजुर चौतारातिर पनि सिमसिम पानी परिरहेको छ है यति बेला। हजुर कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ? ओके भाई भाई, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो नै त, काभ्रेबाट हुनुहुन्थ्यो। सो साथीलाई धन्यवाद छ कार्यक्रममा कल गरेर सहभागिता जनाइदिनु भएकोमा। र तपाईँहरू पनि कार्यक्रममा कल गर्दै जोडिन चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ, 98 60 52 55 25। यति बेला कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।

0: हजुर नमस्ते, हजुर नमस्ते अनि लासो सियाफुल्ला, मिठो गीत गुनगुनाउँदै आउनु भएको छ, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर म हजुरहरूको केही दिनदेखि रेगुलर वर्क गर्ने धरानदेखि किताब सिलाइको आवाज
0: हजुर। हजुर धरानदेखि किताब जी बोल्दै हुनुहुन्छ है?
1: चौताराको सिन्धु पाल्चोको आसपासतिर त यो आवाज त मैले राई केटाले त्यहाँ तपाईँको टेलिभिजनलाई नसुनाइकन त निन्दै लाग्नु थियो त सर।
0: एकदम एकदम, अब हेर्नुहोस् सिन्धु पाल्चोकको मायामा अलिकति लाग्नु भइसके पछाडि त अब तपाईँको माया सिन्धु पाल्चोकतिर छ, सिन्धु पाल्चोकको माया तपाईँतिर छ नि त।
1: पक्कै पनि त्यहाँ मायालु अझै त मेरो आवाज सुन्नुभयो
0: एकदम आमै, सिन्धु पाल्चोकमा मायालुहरू त कति कति हुनुहुन्छ, एकदमै हुनुहुन्छ, उहाँहरूले पनि अत्यन्तै माया गर्नुहुन्छ नि त है। हजुर, अनि खानपिन गर्नुभयो कि छैन नि तपाईँले?
1: हजुर खानपिन भइसकेर हजुरसँग एकदम स्ट्रङ भोइसको पावरलाई आइरहेको अवस्था, अब हजुरलाई आउनुभएको रहेछ, यसो ट्राई गरेको, अब मनले मानेन नि हजुर।
0: हजुर एकदमै हो नि त, अब समय मिलिएको खण्डमा अब हामीसँग समय छ, अलिकति फुर्सदै छ भने त कार्यक्रममा कल त लगाउनु परिहाल्यो नि, सहभागिता जनाउनै परिहाल्यो है। हजुर अनि मौसम के छ यति बेला तपाईँ हुने ठाउँतिर? हजुर हजुर, भनेपछि त्यतातिर तपाईँ हुने ठाउँतिर पनि अलिअलि पानी पर्न थालेको छ है? हजुर अनि तपाईँको आजको दिन कस्तो भयो समग्रमा?
1: स्पेसली घरैमा अब सामान्य आफ्नो घर यसरी कामकाज गर्दै सेल्फ स्टडी गर्दै अब यसो मिडियाहरूसँग मिडियाको यसो परिवारसँग कुराकानी गर्दै आज त सक्यो समाप्त भयो भन्नुपर्दा।
0: हजुर जी होस्, रमाइलो तरिकाले नै आजको दिनलाई बिताउनु भयो नि। हजुर हजुर हजुर एकदमै भन्नुपर्छ, कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो, यो रातिको समयमा पनि रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: विशेष गरी यो मिठो आवाजले यसरी प्रोग्राम सञ्चालन गर्छ हरेक दिन हजुरलाई र हजुरको शुभ सपनी शुभ दिन भन्न चाहन्छु र प्रत्यक्ष प्रतिनिधि सुनिराख्नु भएको सम्पूर्ण मित्रहरूलाई पनि तपाईँहरूको एकदम शुभ सपनीको कामना गर्न चाहन्छु भन्दै हजुरको तर्फबाट म भन्न चाहन्छु।
0: ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो है, सो उहाँलाई पनि धन्यवाद व्यक्त गर्दछु। किताब सिंह राई हुनुहुन्थ्यो यता धरानबाट, सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले पनि सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ र यसै गरी तपाईँहरूले पनि जहाँबाट हाम्रो यो प्रोग्राम सुन्दै हुनुहुन्छ कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर गुड इभिनिङ, कहाँबाट को बोल्दै हुनुहुन्छ यति बेला? हजुर जेनु बान्दवा धनकुटाबाट है। हजुर अनि जेनु जी खाना खानु भयो त? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि आरामै हुनुहुन्छ नि? हजुर मलाई पनि एकदमै ठिकै छ। अनि धनकुटातिरको यति बेलाको मौसमको अवस्था के छ सुनाइदिनुहोस् न। हजुर जे होस् राम्रो नै छ नि है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। हजुर हजुर
2: अनि मेरो नाम अवसँग परिचित सम्पूर्ण शिवरात्रिक
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो जेनु बान्तवा हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो यता धनकोटाबाट हुनुहुन्थ्यो सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै भाइदिइसक्नु भएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र हामीलाई कमेन्ट गर्नुभएको छ सो साथीहरूको कमेन्ट म लिन चाहन्छु कमेन्ट गर्नुभएको छ साथीले हेलो हजुर नमस्ते रात्रिकालीन अभिवादन अनि फ्याफुल्ला म सुरोज तुम्छा भोजपुर घर हाल मलेसियाबाट र रात्रिकालीन सन्देश राख्नु पर्दा सरतीर्थ राई योगेन इमेहाङ लिम्बू अस्मी सोताङ सानुमाया शेर्पा सुमिना आले प्रतिमा

के सन्चै हुनुहुन्छ अनि खाना खानु भएको र भन्नुभएको छ। म एकदमै सन्चै आरामी छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला पक्कै पनि है। अनि खाना मेरो भइसकेको छ, तपाईँको पनि भयो होला, मैले पनि कार्यक्रम कतारबाट सुनिरहेको छु नि भन्नुभएको छ। अनि एकदमै खुसी लागेको छ, रूममा बसेर सुनिरहेको छु। हजुरलाई लाउँथे माया घाती घाती भन्ने गीत बजाउनु होला भन्नुभएको छ। सो उहाँले दिनकै गीत रोज्नु भएको छ यस्तै खालको। सो मिठो कमेन्टको लागि धन्यवाद छ है। अनि त्यसै गरी लेख्नु भएको छ अर्को साथीको कमेन्ट रहेको छ है। सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते है भन्नुभएको छ है। बुद्ध वज्राचार्य हुनुहुन्छ, सो धन्यवाद छ हाम्रो बुद्धजीले पनि। अनि गुड नाइट सम्पूर्ण फ्रेन्डहरूमा भन्नुभएको छ। योगेन इमेहाङ लिम्बु हुनुहुन्छ, योगेनजीले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्दछु। अनि गुड इभिनिङ ब्रदर विथ मी अमिना सुनोवार फ्रम दोलखा, प्यारी सुशीला विश्वकर्मा, दादाराज घले मगर विवश कुलुङ, तिलक विष्ट, टेकु छेत्री, रत्नबहादुर थापा, अभिमान सुनवार, कुमार प्रजा, नमराज श्रेष्ठ, माया निरुता योन्जन, अनि संगीता लामा, अलिसा लिम्बु, अनि त्यसै गरी कविता घतानी, हर्पल रोशनी, किराती अञ्जना, सबैजनाको लागि भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ हाम्रो अमिनाजीलाई पनि। अनि गुड नाइट अल फ्रेन्ड भन्नुभएको छ गुराश्र सरोज सुसारा हुनुहुन्छ, धन्यवाद छ तपाईँले पनि है। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो गुड नाइट अल फ्रेन्ड भन्नुभएको छ। युनिसा सामलिङ राई हुनुहुन्छ है, युनिसाजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि भोजपुर घर हाल काठमाडौँबाट विनिङ राई, विशेष दादा हजुरको लागि मेरो प्यारो मान्छे दिपाली स्माइल अलिसा राई। अनि गेट विल्सन भन्न चाहन्छु, मामु अञ्जन यात्री, प्यारी साम्पाङ, बुबा विनोद साम्पाङ, सिङ्गार कृष्ण मगर, अनि त्यसै गरी सोनकन्दङवा लगायत अल फ्रेन्डको लागि गुड नाइट भन्न चाहन्छु। दादा बाई बाई भन्नुभएको छ। कल्पना साम्पाङजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु यति मिठो कमेन्ट गरिदिनु भएकोमा। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा कमेन्ट गर्न सक्नुहुनेछ, फेसबुकको पेजबाट हेर्दै हुनुहुन्छ भने, अनि लाइभबाट कमेन्ट गर्नुहोला यदि साथीहरूलाई पुर्याउन चाहनुहुन्छ भने, लाइभ सेयर पनि गर्दै गर्नुहोला। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्ते। हजुर नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर आयुष राई है। अनि आयुषजी खानपिन गर्नुभयो त? ए हजुर हजुर। अनि के छ नयाँ नौलो खबरहरू तपाईँको, सुनाइदिनुहोस्। ल ठिकै छ। अनि तपाईँ हुने ठाउँतिरको मौसमको अवस्था के छ यति बेलाको समयमा? हजुर रुममा नै बसिराख्नु भएको छ, प्रोग्राम सुन्दै पनि हुनुहुन्छ है? ओके हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ यो रातिको समयमा पनि। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। ओके भाई भाई, साथी हुनुहुन्थ्यो आयुष राई हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो है, परदेशी साथी हुनुहुन्छ दुबईबाट है।
सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। धेरैजना श्रोता साथीहरू हामीलाई देश विदेशबाट पनि कार्यक्रममा जोडिने माध्यम बनेको छ। यो माया अनि यो साथ सपोर्टको लागि हामी आभारी छौं। यो साथीहरूले धेरै धेरै माया गर्दै कार्यक्रममा जोडिनुहुन्छ।

0: छ। अत्यन्तै आफ्नो ड्युटी गर्नुहुँदै पनि यो प्रोग्रामलाई अत्यन्तै माया गर्नु भएको छ। यो माया सपोर्टको लागि हामी आभारी छौं अनि हामी तपाईँहरूको प्रति पनि आभार व्यक्त गर्दछौ। यो प्रोग्राममा तपाईँहरूले पनि रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। आफ्नो घर परिवारजन आफन्त इष्टमित्र साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। यति बेला मलाई कमेन्ट प्राप्त भएको छ, कमेन्ट गर्नु भएको छ, दाई नमस्ते नमस्कार, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म चाहिँ एकदमै सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भने मैले एकदमै आशा राखेको छु। र म पनि प्रोग्राम सुन्दैछु लामो समयपछि। रामेछाप थोसे घर भई हाल भने भक्तपुरबाट निशा कार्की भन्नुभएको छ, सबैमा मिठो माया मिठो सम्झना, साथीहरू सबैजनामा मिठो निधरीको कामना छ है भन्नुभएको छ निशा कार्कीजी हुनुहुन्छ। सो निशाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि लेख्नु भएको छ, हेलो नमस्ते दादा, सुपर फ्याफुल्ला म आशिका तामाङ भन्नुभएको छ, नमस्ते तपाईँले पनि लास्टो फ्याफुलजी। अनि म उदयपुरबाट सुन्दैछु प्रोग्राम नाइट विशेष, साथीहरूमा अनिता राई, अनिता अनि नानु सुनवारको लागि, अनि संसार मगर, सुरज राई तुम्साको लागि, सुमन गुरूङ अनि अनुजा सुनवार, बाँकी सबैजनाको लागि गुड नाइट भन्नुभएको छ। हाम्रो आशिका तामाङजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु यति मिठो कमेन्टको लागि। अनि लेख्नु भएको छ, रात्रिकालीन नमस्कार अनि गुड नाइट, शुभ सपनि हजुर भन्नुभएको छ। रामजी घिमिरे हुनुहुन्छ, रामजीजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि लेख्नु भएको छ, गुड नाइट है सबैजनाको लागि भन्नुभएको छ। सदीक्ष अतरिया हुनुहुन्छ, सदीक्षजीलाई पनि धन्यवाद छ। र यति बेला टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार, हजुर नमस्ते, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर शुभ नाम एकचोटि, अनिसा भन्नुभयो। अनि अनिसाजी के गर्दै हुनुहुन्छ यो समयमा? ए हजुर, ला पक्कै पनि। अनि खानपिन गर्नुभयो है त तपाईँले? अनि सुनाइदिनुहोस् न, के छ खबर नयाँ नौलो तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको? हजुर म लगायत हाम्रो चौतारातिरको खबर एकदमै ठिकै छ। यति बेला सिमसिम पानी परिरहेको छ र अरू त सबै ठिकै छ, राम्रो नै छ भनौ न है। हजुर अनि दिनहरू कसरी बिताइराख्नु भएको छ? तपाईँको ठाउँतिर के काम चल्दैछ? हजुर हजुर, भनेपछि अब घर आइसी काम नै चलिरहेको छ नि, त्यस्तो भयो त है। हजुर अनि कतिको सुन्ने गर्नु भएको छ हाम्रो एफएमलाई? ए हजुर भर्खर भर्खर सुन्ने गर्नु भएको छ है। ओके कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। ओके बाई बाई, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, अनिस राई हुनुहुन्थ्यो, सो उहाँले पनि धन्यवाद छ कार्यक्रममा कल गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार, हजुर नमस्ते, रात्रिकालीन अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? ए हजुर, सुरज राईजी बोल्दै हुनुहुन्छ है। हजुर अनि सुरजजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर ड्युटी गर्दै हुनुहुन्छ। खानपिन खाजा के भयो तपाईँको? ए हजुर हजुर, ए हजुर हजुर, अनि सन्चै हुनुहुन्छ नि?
1: हजुर एकदम आराम छ।
0: हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि मौसम के छ तपाईँ हुने ठाउँतिर?
1: म बसेको ठाउँतिर अहिलेको मौसम चाहिँ एकदम शीतल छ, आकाश ठ्याङ्ग उग्रिरहेको छ।
0: हजुर जे होस्
1: दिउँसो पानी परिहाल्यो।
0: ए हजुर हजुर हजुर हजुर एकदमै त्यही त। अब दिउँसोको समयमा त आजभोलि त एकदमै गर्मी छ, अलिअलि भए पनि पानी पर्यो भने त धेरै सपोर्ट हुन्छ नि हामीलाई त है। हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: उनलाई नै धेरै धेरै सम्झना पलस गुड नाइट शुभ सम्पन्न बाँकी रहेको यहाँको पल्स दिवस भन्न चाहन्छु।
0: हजुर धन्यवाद,
1: हुन्छ स्वागतम यहाँलाई। अनि त्यस्तै गरेर भोजपुरको पौधमातिर आउनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा आफू आरामदायी आरामको कामना गर्दै गुड नाइट शुभ सम्पन्न भन्न चाहन्छु भन्ने केही साथीहरूको नामै लिनुपर्दा सर हुनुहुन्छ तीर्थ राई, रोमन मुक्तान तामाङ, योगेन इमियाङ लिम्बू, अभागी छिरिङ योन्जन, पूर्वेली आकाश राई सर, रञ्जित राई र पियोग राई सर हुनुहुन्छ, अस्ति स्वतङ अनुसदिक सिग्राई, सानुमाया शेर्पा, काली कमल ओलेम लिम्बू, ईश्वरी म्याङ, प्रतिमा ईश्वर्षी, सुमिना आले, सुनि भुजेल, अनिता नको, नाना भूमिका राई, मिडिया प्रेमी राई अनिसा, मिडिया प्रेमी निमु शेर्पा, स्वनिम शेर्पा, रिमा तामी, प्रसाद थावेन लिम्बू, अञ्जना किन्तुङ राई, युनिका बस्नेत, सुमित्रा पाक्सिन तामाङ, रश्मि चामलिङ राई, चामलिङ निर्मला, सुशीला विश्वकर्मा, रञ्जना बाहिङ राई लगायत मलाई सुरत राई हुन्छ भनेर चिन्नुहुने सबै सबैलाई नै भन्दै हजुरको बसेबाट छुट्टिन चाहे हवस् त। नमस्ते, शुभरात्रि।
0: ओके बाई भाइ। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो सुरोज राई तुम्सा हुनुहुन्थ्यो है, उहाँहरूले पनि अब साईमा मलेसियाबाट कार्यक्रममा कल गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अहिलेको लागि भने हामी गीत राख्ने बेला भएको छ, गीतपछि तपाईँहरूको कल लिनको लागि आउनेछौ। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आउनु सक्नुहुनेछ, पाला तपाईँहरूको नै हो। यो प्रोग्राम सुन्दै हुनुहुन्छ यति बेला सिन्धुपाल्चोक जिल्लाको चौथाराबाट यो प्रोग्राम सुन्दै हुनुहुन्छ। हामीलाई धेरैजना श्रोता साथीहरूले यो प्रोग्राम सुनिराख्नु भएको छ। यो कार्यक्रममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। रात्रिकालीन सन्देश राख्नको लागि कार्यक्रममा कल गर्दै जोडिन सक्नुहुनेछ। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर विजयजी बोल्दै हुनुहुन्छ? अनि विजयजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेला? हजुर खानपिन गर्नु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है? हजुर ल, अनि तपाईँ हुने ठाउँतिरको मौसमको अवस्था के छ? हजुर शीतल शीतल चाहिँ अहिलेको मौसम तपाईँ हुने ठाउँतिर चाहिँ त्यस्तो छ है? त्यसो भए
1: रमाइलो छ, बाटोहरू निर्माण भएछ, बाटो बनिसक्यो, अब मन बन्दैछ, बनाउनु पर्दैछ, त्यस्तो छ।
0: हजुर अनि आजको दिन कस्तो भयो नि तपाईँको?
1: आजको दिन भनेर यस्तो दिनभरि काम गर्ने, हल्का फुल्का सुत्नु केही काम गर्ने मात्रै अब सोच्दै छ।
0: हजुर हजुर, अलिअलि कामहरू गर्नुभयो है? ओके हुन्छ, कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले? एकदम मेरो सबै भइसकेको छ।
1: बजार अनि सुन्दै हुनुहुन्छ, तर हाम्रो यता सबैलाई यो हेलोमै छन् र यो फेसबुकलाई सुन्ने साथी सबै शुभरात्रि भन्ने सुन्दै मलाई।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो, सो उहाँले पनि उत्साहमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले पनि। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि। हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ, अनि हामी माझमा धेरैजना श्रोता साथीहरूको कमेन्टहरू बाँकी नै छ, सो कमेन्टहरू पनि हामी लिँदैछौ। कमेन्टहरू साथीहरूको कमेन्टहरू एकदमै छ, कमेन्ट गर्नु भएको छ, सो कमेन्ट लिन चाहन्छु म। साथीको मिठो कमेन्टहरू रहेको लेख्नु भएको छ हामीलाई। गुड इभिनिङ एन्ड नमस्ते सेवा, सिमोना सेवारो के छ हजुरको खबर भन्नुभएको छ? मेरो खबर चाहिँ एकदमै ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले एकदमै आशा गरेको छु। अनि त्यसै गरी म पनि फेसबुक लाइभबाट सुन्दैछु नेपाल घर पाँच थर फिल्म हाल चाहिँ कुवेतबाट। इट्स मी जुनिता चामलिङ राई भन्नुभएको छ, रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि साथीहरूमा हुनुहुन्छ ज्ञानी मान्छे जीवन फाबेन, अनि दिलिसा राई, अनि भावना मगर, अनि लगायत, अनि त्यसै गरी लेख्नु भएको छ निर्दोष जीवन, रामकुमार लिम्बू, बस्नेत शरथ श्रेष्ठ, अनि बसन्त श्रेष्ठ भन्नुभएको छ, अनि त्यसै गरी रञ्जना बाहिङ राई भूमिका रिमा सुस्मिताको लागि, अनि सपना युनिसा, अनि सञ्जना, अनि माया आयुष लगायत सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद व्यक्त गर्दछु। अनि त्यसै गरी लेख्नु भएको छ हेलो दाई दर्शन हजुर, म पनि प्रोग्राम सुन्दैछु पूर्वी लियोन्जान, सबैजनाको लागि रात्रिकालीन अभिवादन है त भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि लेख्नु भएको छ हेलो हजुर नमस्ते आरजे सर, के छ खबर हजुरको भन्नुभएको छ? मेरो खबर एकदमै ठिकै नै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले एकदमै आशा गरिएको छ। र साथमा उहाँले लेख्नु भएको छ सम्पूर्ण साथीहरूमा रात्रिकालीन अभिवादन, नाइट विशेष राख्नु पर्दा साथीहरूमा हुनुहुन्छ अप्सरा खड्का, सबिना कन्दङवा, सुनिता भण्डारी, अप्सरा बस्नेत, अञ्जिता मल्ल, सम्झना सुनवार, सुरीजला सापकोटा, कल्पना साम्पाङ, विनिता मगर, अनि त्यसै गरी रन्जु, सविता लक्ष्मी, रूपा मनसुन, उर्मिला, श्रीराज, टिकराम, हिरा, लिलक राज, क्रिस ढुङ्गना, समीर सहयोगी, केशव सेन्चुरी, भर देवान, त्यसै गरी मनिषा सरस्वती, तुलसा, लिसा राधिका, मिना, विनिता लेखक पान्तवायुक्त प्रसाद लगायत सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद छ हाम्रो सोनाजीले पनि। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, सेवा रु कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर जुनिताजी बोल्दै हुनुहुन्छ है? हजुर। अनि जुनिताजी यो समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर खबर एकदमै ठिकै छ, एकदमै राम्रो छ। हल्का सिमसिम पानी परिरहेको छ यति बेला, एकदमै शीतल छ र मेरो खाना भइसक्यो भन्नुपर्छ। तपाईँको के भयो होला है?
2: मेरो पनि भइसक्यो खाना।
0: हजुर हजुर, अनि सुनाउनुहोस् न तपाईँ हुने ठाउँतिरको मौसमको अवस्था के छ, कतिको गर्मी हुन्छ आज भोलि? हजुर धान रोप्ने, हजुर हजुर एकदमै अब सिजन अनुसारले त्यस्तै नै हुन्छ नि। आज भोलि त खासै अब पानी परिरहेको हुँदैन यो सिजनमा, अब बाहिर फेर काम गर्नेहरूको लागि त एकदमै गाह्रो हुन्छ नि गर्मीले गर्दा। त झन् तपाईँ हुने ठाउँतिर त कति गर्मी होला? हजुर हजुर एकदम एकदम एकदमै भनेपछि पानी परेको राम्रोसँग पानी पर्छ भन्ने कुरा पनि थाहा छैन है तपाईँ हुने ठाउँतिर त्यसो भए त? हुन्छ एकदमै खुसी लाग्यो आफ्नो यो समयमा कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
2: मेरो रात्रिकालीन सन्देश मनको मात्र देख्नुहोला भन्न चाहन्छु। अनि मेरो केही साथीहरू सम्झिनु पर्दाखेरि चाहिँ हुनुहुन्छ मलाई चाहिँ हुनुहुन्छ यहाँनिर मान्छे जीवन फर्किन बेस्टको सब्जाम्बु अनि म लिम्बु बसन्त सुसलाई पनि गुड नाइट मिटिन्दाको कामना सपना आफ्नो मनको मात्र देख्नुहोला है भन्न चाहन्छु। अनि नेपाल टिभी अनि प्यारी गुरुमा राई भावना मगर
0: ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। सो उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै भाइदिसक्नु भएको छ। र यति बेला हामीलाई कमेन्टहरू प्राप्त भएको छ, सो साथीहरूको कमेन्ट लिन चाहन्छु। गुड इभिनिङ सेवारो पाँच थर बाछन चोकबाट लिङ्कडिन मिकी भन्नुभएको छ, रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि सबिना कन्दङवा अनि प्रेमकाला आचार्य दिलसा राई अनि बेसाहारा दिव्या सुनाहा अनि त्यसै गरी सरिता इङ नाम भन्नुभएको छ है अनि त्यसै गरी पूजा मगर अनि रविना थामी सोनिका तामाङ अनि त्यस्तै गरी लगायत सबैजनाको लागि गुड नाइट भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्टको लागि हाम्रो मिकेजीलाई। अनि गुड नाइट सबैजनाको लागि भन्नुभएको छ रञ्जना बाहिङ राई हुनुहुन्छ, रञ्जनाजीलाई पनि धन्यवाद छ। अनि गुड नाइट टु अल फ्रेन्ड गर्नुभएको छ अनिता अनुखोकजी हुनुहुन्छ, अनिताजीले पनि धन्यवाद। अनि हेलो सर नमस्ते, के छ खबर हजुरको, म पनि प्रोग्राम सुन्दैछु सिन्धुलीबाट, सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ उहाँलाई पनि। अनि अरूको साथीले कमेन्ट गर्नुभएको छ, लेख्नु भएको छ हेलो दाई नमस्ते, अनि रात्रिकालीन फ्याफुल्ला, म भोजपुरी जेनजी भन्नुभएको छ, भोजपुर घर भई हाल सात समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु। रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि हजुरको लागि, अनि भोजपुरमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना, अनि साथीहरू भन्नुपर्दा मन्त्रीका राई अनि आकाश राईको लागि, अनि सुरज तुम्सा राई, अनि त्यसै गरी राज विरही काइला, अनि एक्सन विराज राई, अनि त्यसै गरी वरूण चञ्चले राई, अनि हिमा राई, युनिसा तामाङ, अनि सपना तामाङ मोक्तान, अनि भाउजू कल्पना तामाङ, भूमिका राई फुची, एम कला कुलुङ, अनि सुषमा फले छुवा लिम्बु, अनि सानु कमला, सरस्वता पोखरेल, अनि राईनी राज कलाको लागि, रञ्जना बाहेङ राई, अनिता गोदाल बराइली, अनि सबैजना फ्रेण्डहरूको लागि भन्दै छुटिन चाहन्छु, बाई बाई भन्नुभएको छ। रमन मुक्तानजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि अर्को साथीको कमेन्ट रहेको छ, दादा नमस्ते, खाना खानुभयो, म पनि प्रोग्राम सुन्दैछु है भन्नुभएको छ, मनोज तामाङ हुनुहुन्छ, मेरो खाना भइसक्यो, तपाईँको पनि भयो होला है, सो मिठो कमेन्टको लागि धन्यवाद छ। अनि लेख्नु भएको छ गुड नाइट एभ्री वान, सुन्दैछु म पनि भोजपुरदेखि भन्नुभएको छ, रेखा राउत हुनुहुन्छ भोजपुरबाट चाहिँ सुन्दैछु है भन्नुभएको छ है। अब रेखाजीलाई पनि धन्यवाद छ, भोजपुरबाट माया गरिदिनु भएको छ। अनि गुड नाइट चन्द्र लिम्बु, इट्स मी प्याकोली गीता फ्रम इलाम भन्नुभएको छ है, इलामबाट मिठो कमेन्टको लागि पनि धन्यवाद छ। सो तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु है हाम्रो साथी हुनुहुन्छ गीताजीको लागि है। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, झन हजुर जीवन बा बर्तौला भन्नुभएको छ, लेख्नु भएको छ गुड नाइट सबैजनाको लागि भन्नुभएको छ है। सो जीवनजीलाई पनि धेरै धेरै धन्यवाद छ, तपाईँले पनि शुभरात्री। अनि हजुर नमस्ते सर, के छ खबर, खाना खानुभयो त भन्नुभएको छ, मैले खाना चाहिँ खाइसकेको छ, अनि त्यसपछि चाहिँ तपाईँको पनि भयो होला भने मैले एकदम आशा गरेको छु। अनि त्यसै गरी म पनि प्रोग्राम सुन्दैछु, घर चाहिँ अब बैतडी भइहाल हिमाञ्चलबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ, हामीलाई एकदमै माया गर्नुभएको छ। हाम्रो सरिका छेत्रीजीलाई पनि धन्यवाद छ, हामीले सारिकाजीले अत्यन्तै माया गर्नुभएको छ, एकदमै मिठो मिठो कमेन्ट गरिराख्नु भएको छ आज भोलि। अनि लेख्नु भएको छ माई फ्रेन्ड, गुड नाइट टु अल फ्रेन्ड, इट्स मे दिलु सानो यम्फू भन्नुभएको छ, दिलुजीलाई पनि धन्यवाद। अनि शुभरात्री, मिठो निन्द्रको कामना छ। अनि लेख्नु भएको छ अर्को साथीको कमेन्ट छ, गुड नाइट सबैजना साथीहरूको लागि भन्नुभएको छ, भावना मगर हुनुहुन्छ, सो धन्यवाद तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु भावनाजीलाई पनि। अनि गुड नाइट सम्पूर्ण साथीहरूको लागि भन्नुभएको छ है, सो साथीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यस्तैको क्रममा कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सोनाजी बोल्दै हुनुहुन्छ तेह्रथुमबाट है।
3: तेह्रथुम भन्ने, तेह्रथुम भने पनि भयो, धरान भने पनि भयो, तर म धरानमा चाहिँ छैन चाहिँ, तर म तेह्रथुम आफ्नो अब जन्मभूमि परेकोले गर्दा तेह्रथुमै भन्न रुचाउँछु।
0: ओके, अनि खानपिन गर्नुभयो त तपाईँले?
3: हजुर खाना भइसकेको छ भन्नुपर्छ। अनि हजुरको?
0: हजुर मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि यो समयमा के गर्दै हुनुहुन्थ्यो अनि तपाईँ?
3: हजुर यो समयमा एकदम चिसो चिसो चिसो हावा खाएर बसिरहेको छु भन्नुपर्छ।
0: हजुर हजुर,
3: निन्द्रा पनि एकदमै आइरहेको छ भन्नुपर्छ, अब सुत्न लागिरहेको, अनि फेरि यसो कल एक दुई शब्द बोल्नु पर्यो भनेर हानेको, ठ्याक्कै लागि भयो अहिले फेरि।
0: हजुर निसाना ठिक ठाउँमै लाग्यो जस्तो छ है, त्यसो भए
3: अहिले होइन नम्बर पनि अहिले टिपेर हानेको भन्नुपर्छ यो मैले।
0: ए ल ठिकै छ, पक्कै पनि एकदमै लक्की हुनुहुन्छ नि त।
3: खै खासै लकी त छैन होला, तै पनि फोन चाहिँ जुस लागेको। अब अघि सुरुदेखि नै गर्नु खोज्दा पनि निन्द्रा झ्याप्पा निन्द्रा लाग्दै थियो, अनि अहिले यसो अलिक चिसो हावा खानु पर्यो एकछिन भनेर यसो बसिरहेको थियो चिसोमा,
0: कर्बो
3: लगाइ हेर्नु पर्यो टिपेर भने ठ्याक्क लागि गयो अनि खुसी लागिरहेको छ।
0: एकदम एकदमै, अब कुनै बेला यस्तै नै हुन्छ, कल लगाउने बित्तिकै लागिहाल्छ है।
3: हजुर, कुनै बेला अब कति प्रयास गर्दा पनि लाग्दैन, प्रयासै धेर नगर्नु रहेछ, त्यतिकै लगाइदिनु भने रहेछ कल जस्तो लाग्छ।
0: ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
3: मैले कमेन्ट पठाएको थिएँ होला सायद अघि नै।
0: हजुर एकदमै,
3: लामो कमेन्ट पठाएकोले गर्दाखेरि अब अहिले त खासै साथीहरूको नाम पनि नलिउँ जस्तो लाग्छ मलाई होइन।
0: हजुर त्यस्तो त हुँदैन, हामीले सरसर्तै साथीहरूको कमेन्ट त लिनु पर्यो नि, हाल्यो नि।
3: हजुर, अनि अब मेरो जति पनि अब साथीहरू छन् सबै साथीहरूलाई शुभरात्रि साथै माया सम्झना छ भन्न चाहन्छु।
0: भन्दै छुटिन्छौँ है।
3: हिराबहादुर लगाई दाईलाई चाहिँ एकदमै धेरै सम्झना छ भन्न चाहन्छु, उहाँले एकदमै धेरै सम्झनुहुन्छ मलाई।
0: हजुर
3: मार्फत त्यही भएर अनि उहाँलाई एकदमै सम्झिरहेको छु। त्यसै गरी बेलायतमा बस्नुहुने दाजु लीला राज कामदाङलाई पनि सम्झना छ, शुभरात्रि छ भन्न चाहन्छु। लगायत जति पनि नाम छुटेको सबै सबैलाई शुभरात्रि साथै सम्झना छ भन्दै थुक्न चाहन्छु।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो सोनाजी हुनुहुन्थ्यो, उहाँले यो व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट भाइदिसक्नु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु है। अब हामी कार्यक्रमबाट बाहिरिनुपर्ने बेला पनि भइसकेको छ है। अब साथीहरूको फोन कल लिँदा लिँदै यो समय अब एक घण्टाको समय यतिकैमा सकिसकेको छ। सो आज जति पनि साथीहरूले हामीलाई कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, र केही साथीहरूको म्यासेज हामीसँग म्यासेजहरू पनि रहेको छ। हेलो दादा, खाना खानु भयो, शुभरात्रि है त भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। हजुर नमस्ते, म नवबुद्ध दुईबाट बोल्दैछु, नवराज भनेर चिन्ने नचिन्ने सबैजनाको लागि मिठो निधरीको कामना छ है भन्नुभएको छ, नवराजजीलाई पनि धन्यवाद छ। अनि हेलो दाई, म वेद प्रसाद ढुङ्गाना बरपिपल बोट ढुङ्गाना गाउँबाट तपाईँको प्रोग्राम सुन्दैछु है त भाइ, मिठो निधरीको कामना दादा भन्नुभएको छ। हाम्रो वेद प्रसादजीलाई पनि धेरै धेरै धन्यवाद छ, यति मिठो मेसेज गरिदिनु भयो यो रातिको समयमा, र शुभरात्रि छ तपाईँहरूलाई पनि। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्टहरू लिन सक्दैनौ साथीहरू, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। अनि यो रातिको समयमा कल गर्नुभयो, कल लागेन र कल उठेन भनेर पनि उदास नहुनुहोला, भोलिको बसाइमा तपाईँको कल अवश्य लाग्नेछ र उठ्नेछ पनि, कल लगाउनु भयो त्यसको लागि पनि विशेष धन्यवाद छ। अनि यो रातिको समयमा एक घण्टाको अवधिभर प्रोग्राम सुनेर साथ दिनुहुने हाम्रा सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ तथा दिदी बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। साथमा मिठो निधरीको कामना छ। अनि यो समयमा मेरो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद दिँदै आजको उत्साहबाट भने म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएम र रेडियो जुगुलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिङ तामाङ। आज मिति 2083 साल असार 27 गते शनिबार, असाढ कृष्ण पक्ष द्वादशी तिथि, इस्वी सन् 2026 जुलाई 11 तारीख, नेपाल सम्बत 1146। आज बिहान सूर्योदय 5:17 समयमा भएको छ भने सूर्यअस्त भरे साँझ 7:01 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार बनेको प्रधानमन्त्री शाहको भनाई। सम्पत्ति छानबिन आयोगको हालका लागि काम रोक्न सर्वोच्चको अन्तरिम आदेश। बागमती प्रदेश सरकारको बजेट खर्च 68% भौतिक पूर्वाधारमा बढ़ी खर्च भएको पुष्टि। किर्तिपुरमा होल्डिङ सेन्टरमा बाढ़ी पस्दा सुकुम्बासीको विचल्ली। गणेश नेपालीको मृत्यु प्रकरणमा डीआईजीको नेतृत्वमा छानबिन समिति गठन। तीनजना नगर प्रहरी पक्राउ। भारतमा पहिरोमा परी 7 जनाको मृत्यु, 1 जना अझै बेपत्ता। र विश्वकपको सेमी फाइनलमा पुने रक्षा सहित स्पेन क्वार्टर फाइनलमा। साझा खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिकामा सेवा प्रवाह, शान्ति सुरक्षा तथा मानव बेचबिखन विरूद्ध अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले नागरिकता सम्बन्धी प्रचलित कानून व्यवस्था, नागरिकताको अधिकार र नागरिकता प्राप्त गर्ने प्रक्रियाका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो। उहाँले बुबाको पहिचान र उपस्थिति नभएको अवस्थामा आमाले सो घोषणा गरेपछि सन्तानले नेपाली नागरिकता प्राप्त गर्न सकिने कानूनी व्यवस्था रहेको जानकारी दिनुहुँदै नागरिकता सम्बन्धी अन्य प्रावधान र प्रक्रियाका बारेमा समेत सहभागीहरूको जिज्ञासाको समाधान गर्नुभएको थियो। कार्यक्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउने उपायका बारेमा, स्थानीय तहमा शान्ति सुरक्षाको अवस्था सुदृढ गर्ने विषय तथा मानव बेचबिखन विरूद्धको जनचेतना अभिवृद्धि गर्ने सरकारवाला निकायका बीच समन्वय र सहकार्यलाई थप मजबूत बनाउने विषयमा छलफल भएको थियो। सहभागीहरूले नागरिकका समस्या समाधानमा सरकारी निकायका बीच प्रभावकारी समन्वय आवश्यक रहेको औल्याउँदै यस्तो अन्तर्क्रिया कार्यक्रमले जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासी बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ। गोकर्णेश्वर नगरपालिका 4 माकलबारीमा हिजो बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा 1 जना पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईको अनुसार गोकर्णेश्वर नगरपालिका 8 माकलबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। उक्त सिलिण्डर सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिका स्थित पाँच पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र 2 अग्नि नियन्त्रण यन्त्र लोड भएको, सवारी साधनको सिलिण्डर विस्फोट हुँदा गाड़ी सहित फोडेर व्यक्तिमा लाग्दा ज्यान गएको हो। साझा खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना, औद्योगिकरण र राहत विकासको हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। ऊर्जा, स्वतन्त्र ऊर्जा उत्पादनहरूको संरक्षण संस्था इपानका पदाधिकारीसँग हिजो सिंहदरबारमा भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनु भएको हो। उहाँले नेपालमा ऊर्जा उत्पादन र प्रवर्धनका क्षेत्रमा आइपरेको समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँगको समन्वय गरी आवश्यक सहज र सहजीकरणका लागि अघि बढ़ने आश्वासन समेत इपानका पदाधिकारीहरूलाई दिनुभएको छ। त्यस अवसरमा उहाँले ऊर्जा क्षेत्र, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण उद्योग व्यवसाय प्रवर्धन र यस मार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसका छलफलका क्रममा प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनका अनुसार
प्रमुख स्वकीय सचिव सुभाष शर्मा, स्वकीय सचिव नवीन भण्डारी तथा उपस्थित रहेको थियो भने छलफलका क्रममा इपाङका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरू हरिप्रसाद पाठक, सुशान्त कर्मचारी र उत्तम कुमार श्रेष्ठ, त्यसै गरी प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टीएन आचार्य लगायतको व्यक्तित्वहरूको पनि सहभागी रहेको थियो। नेपाल सरकारले बनाएको सम्पत्ति जाँचबुझ आयोगको काम कार्यवाही तत्कालका लागि अगाडि नबढ़ाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको शुक्रबार बसेको संयुक्त इजलासले सो आदेश दिएको हो। आयोग विरूद्ध अधिवक्ता डाक्टर प्रेमराज सिलवालले रिट दायर गरिएको थियो। सो रिट निवेदनमा उठाएका प्रश्नहरूको गम्भीर संवैधानिक र कानूनी प्रकृतिका देखिएको भन्दै अदालतले अहिले गरिरहेको कामलाई यथास्थितिमा राख्न आग्रह गरिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले 2063/64 यता उच्च सार्वजनिक ओहदमा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गरेको थियो। उक्त आयोगले काम अगाडि बढ़ाइसकेको छ। अन्तरिम आदेशमा कसैले पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न भनिएको छ र यसै गरी पेश हुन आएको सम्पत्ति विवरण उपरको छानबिन यथास्थितिमा राख्न पनि आदेश दिएको छ। बागमती प्रदेश सरकार